बासा सते नाये ती पर नजे हुदा भये अंतर राजा खुशी हुँदै तरे।

0: थामा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: धरती भई मार्गमा म हिँडाथे एक दिन हरिद्वारमा एक विधुवा बसेर पिरामा रुन्थिने बिचारी उहाँ सामुमा गएर मैले सोधे भयो के भनी
2: कति खाउँ भनेर झन्ट नगयो ठुलो लडाई भयो दुबैयुक्त हुँदै शुक्र भित्रमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सरप परदा नामके माथि भइकन सरा तहाँ गए खेलिरहेका थिए
1: घर हो प्रहाल सर हो दाहकी छोरी म यही वर्ष महापति मरि गए मेरो विपद के कहुकी मथि विवाह गरिदिए बुढा गुरु पिकना यही वर्ष महा

Rata lai diyo, diyo ni pache, te ma che raja bhayo.

0: भैयारे वैशाली कना क्रीडा का चना दिए तोस भारी ए दरे भाग्य हो हुन ता पूर्व जना मको जोस दिनु प्यार छै छरे यसको हार भो आज मेरो भगवान के नगर्नु गरे
1: माझीका घरमा बढिकन रहेन ती माछे गन्दा पनि झुन्दै एक दिन दाई पर सरी से आए पुगे अनि तारी देऊ मलाई बारी अहिले जान्छु भने थे जसाई

हरे पर्वत फिर तराई हरू सब नेपाली बेटी सलाक छोरी सिपालो बहुना गए चर्चा पीबा खर भैंसीका सही मोल मोलिना गए हरम कुमारीहरू छोरी भैसन बाँचो छ।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 25 गते शुक्रबार, मे 8 तारीक सन् 2026, नेपाल सम्वत 1146, ज्येष्ठ कृष्ण षष्ठी तिथि, विश्व रेड क्रस दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
1: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वालाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
0: पुरूषहरूमा 50-पछि प्रोस्टेटको जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
1: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप। अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि।
0: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोल्ड कपमा चितलाङ फाइनलमा, हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 जना हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान, सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्वराज आङदेम्बेले फरक मत राख्नु भएको छ। नियमित परम्परा र वरिष्ठता क्रम तोड़िएको 2 सदस्यले फरक मत राख्नु भएको हो। परिषद अध्यक्ष एवं प्रधान न्यायाधीश परिषद अध्यक्ष तथा प्रधान परिषद अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिशको प्रस्ताव बैठकमा गर्नुभएको छ। न्याय परिषद सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकेको योग्यता पुगेका 6 जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो। 6 जनामध्ये 4थो वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो। रोस्टरमा डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ समेत हुनुहुन्थ्यो। संसदीय सुनाईबाट अनुमोदित भई नियुक्त भएमा शर्माले

0: करीब करीब सही 2047 साल देखि लगातार हामी मिलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। त यसको कारण के हो भने न्यायालय भित्रका जुन एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठूलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ हो त्यसतर्फ चाहिँ सबैले सोचेको हो अहिलेसम्मका सरकारहरूले नेतृत्वहरूले भनौँ प्रधानमन्त्रीका रूपमा। तर अब अहिले चाहिँ फरक आउँदा मैले भने गर्नलाई नसकिने होइन तर प्रष्ट रूपमा यो हाम्रो परम्परा भन्दा बाहिर गएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भने उनीहरूका लागि एउटा न्यायपूर्ण वातावरण हाम्रो लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा होइन।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद शर्मा अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,62,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। यस अनियमिततामा पर्यटनका तत्कालीन सहसचिव एवं हाल गण्डकी प्रदेशका प्रमुख सचिव रहेका डण्डुराज घिमिरे पनि पर्नु भएको छ। अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार यस मुद्दामा अन्य अभियुक्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेउपानी, अर्थका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, पर्यटनका तत्कालीन सहसचिव सुरेश आचार्य पनि पर्नु भएको छ। भण्डारी र आचार्य सचिवबाट अवकाश पाइसक्नु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र पछि महानिर्देशक भनेका प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजनाका प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मेला भण्डारी पनि पर्नु भएको छ। विमानस्थल निर्माण कम्पनी सीएमएससी र यसका अध्यक्ष वाङ बो तथा आयोजना व्यवस्थापक याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवासस्थित निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको समेत स्मरण गराउनु भएको थियो।
1: सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय दुई देशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड 19 महामारी यता स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म पुनः शुरू गर्न सहमति गरेका छन्। यो विषयमा नेपाललाई भने कुनै जानकारी दिएको छैन। 21 फागुनको निर्वाचनपछि बलियो जनादेशको साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै कूटनीतिक नोट मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ। नेपाली सीमाको विषयमा दुवै छिमेकीप्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन। सन् 2015 यता नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरेको विषयमा भारत र चीनलाई चार पटकसम्म कूटनीतिक नोट पठाइसकेको छ। सँगै उच्चस्तरीय राजनैतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ। तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र सम्वादका माध्यमबाट नेपालको लिपुले कालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

0: समितिको बैठकमा भाग लिने सदस्यहरूले लिपुलेख बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका काम बाँकी नै।
2: स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
0: 50 बढ़दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे, यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा खबर प्रकाशित छ भने 50 बढ़दै पोस्टेटको जोखिम शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। नेपालमा पोस्टेट सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि बढ़दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा नारायणी तटबन्धको काममा तीव्र शीर्षकमा खबर छ भने चेपाङ बस्ती नमूना बनाइँदै शीर्षकमा अर्को खबर पनि प्रकाशित गरिएको छ। त्यस्तै मकवानपुरमा अतिक्रमित जग्गा खाली गराउने तयारी शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकमा बहुचर्चित नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। लामो विवादपछि महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क निर्माण

0: छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले करिब 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि सारेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनु भएको छ। उहाँका अनुसार आश्रय स्थलमा राखिएका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारी जोड्नेछ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा मन्त्री यादवले यो कुरा बताउँदै जेनजीलाई समेत रोजगारी दिने बताउनु भएको छ। समितिको बैठकमा मन्त्री यादवले जेनजी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछि आएको राजनैतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने बेला भएको पनि उहाँले थप बताउनु भएको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकै भित्री पृष्ठमा उदयपुरबाट विदुर कटुवा लेख्नुहुन्छ, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि स्थानीय अभियन्ताले शुभयात्रा अभियान सञ्चालन गरेका छन्। सामाजिक अभियन्ता रमा मगरको संयोजकतामा गठन भएको सुरक्षित सड़क अभियान उदयपुरले यो सचेतनामूलक कार्यक्रम शुरू गरेको हो। सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब 110 किलोमिटर सड़क खण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ़दै गएपछि स्थानीयले यस्तो अभियान शुरू गरेका हुन् र छिमेकी जिल्लामा समेत यो अभियान विस्तार गरिने कार्यक्रम रहेको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकमै धनबहादुर ओली लेख्नुहुन्छ, कम्बोडियाली प्रहरीले 7 दिन अघि मात्र स्क्याममा संलग्न 1,000 भन्दा धेरै मानिस पक्राउ गरेको छ, जसमा 72 नेपाली परेका छन्। यसै बेलामा कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुने विरूद्ध कड़ा कानून कार्यान्वयनमा ल्याएको छ। यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुने देखिएको छ। यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन मात्रै पत्राचार गरेका छौं। कम्बोडियाली सरकारले अनलाइन स्क्याममा संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवाना हुने र आजीवन कारावासको सजाय समेत तोकेको छ। त्यस्तै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा प्री आईपीओमा बदमाशी भट्ट अग्रवाल संलग्न शीर्षकमा खबर लेखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोड़िएका 8 इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंका मा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको रहेको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ। त्यस्तै गरी नागरिक दैनिककै भित्री पृष्ठमा 37 औषधि उत्पादन गर्दै नेपाल उद्योग लिमिटेड औषधि उद्योग लिमिटेड भनेर पवित्रा सुनारले लेख्नु भएको छ। नेपाल औषधि लिमिटेडले छिट्टै 3 औषधि उत्पादन गर्ने तयारी गरेको छ। उच्च रक्तचाप मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधि सहित 37 औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ, जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटो र भाइटिङ औषधि लगायतका अनुमति प्राप्त औषधिहरू लाई अगाडि बढ़ाउन लागि बताइएको छ। 3 औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अगाडि बढ़ाइएको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। लिमिटेडका अनुसार हाल 8 थरी अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट 2-3 अनुमति पत्र लिएपछि मात्र 1 वर्षपछि औषधि बजारमा आउने क्रममा हुनेछ। छिट्टै उत्पादन हुने अन्य औषधिमा स्प्रेन 75 मिलीग्राम र अलवेडाजोल ट्याब्लेट 400 मिलीग्राम रहेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरानले अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इरानी सेनाले अमेरिकी सैन्य जहाजमाथि हमला गरी उल्लेखनीय क्षति पुर्याएको दावी समेत गरेको हो। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले जाक क्षेत्रको इरानी तटीय पानीबाट हर्मुजतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्करमाथि निशाना बनाएको उल्लेख गरिएको छ। यता अमेरिका र इरानबीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरी अझ ठूलो स्तरको आक्रमण हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वाशिङटनबाट आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको बताएको हो र अर्जेन्टिनाबाट 1 अप्रिल

0: मा यात्रामा निस्केको एटलान्टिक क्रूज जहाजको प्रकोपमा बिरामी परेका मध्ये पाँच व्यक्तिमा हान्टा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार थप तीनजना बिरामीमा हान्टा भाइरस संक्रमणको आशंका समेत गरिएको छ। अप्रेल एकमा अर्जेन्टिनाको लुसियाबाट एटलान्टिक महासागर हुँदै केप डर्वे पुगेको थियो। दुर्लभ रोग मानिएको हान्टा भाइरस सामान्यतया संक्रमित मुसा र दिशा मलमूत्र र थुकको माध्यमबाट फैलिने डब्ल्यूएचओले जनाएको छ।
1: नेपालको राष्ट्रिय क्रिकेट ए टोलीले स्कटल्याण्डको सिनियर टोलीसँग 45 रनको जीत निकालेको छ। अर्को साता त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिका बीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग दुई शुरू हुँदैछ। सोही सिरिजको तयारीका लागि लीग दुईको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मूलपानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो। नेपालको कसिलो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो। नेपालको जीतमा देव खनालले अर्धशतकीय इनिङ्स गर्नुभएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको यो फल बनाएको थियो। यसैबीच चितलाङ एएफसी 8 बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सातामै चितलाङ अन्तिम दुईमा पुगेको हो। चितलाङले दोस्रो सेमी फाइनलमा हिजो सिमराको नवजागृति युवा क्लबलाई 5-1 फराकिलो अन्तरले हराएको हो। शहीद स्मृति रंगशालामा चितलाङलाई अन्तिम दुई स्थानमा पुर्याउने क्रममा विदेशी खेलाड़ी सोलोमन किङ र एरोन थापाले समान दुई गोल गर्नुभएको थियो। चितलाङले उपाधि भिडन्तमा बागमती युथको सामना गर्नुपर्नेछ। यसैबीच हेटौँडा 6 स्थित गौरी टारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको यो परियोजना दुई वर्ष अघि शुरू गरिएको थियो। चालू वर्ष वैशाखसम्ममा निर्माण कार्य पूरा भएको हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11,74,00,000 रूपियाँ खर्च भएको छ। मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो। मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारापिट र 4 पिच 70 मिटर रेडियसको मैदान स्कोर बोर्ड भीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्। हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ।
0: स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व राख्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब स्थानीय जनप्रतिनिधिलाई काम गर्न कानूनी झन्झट र चुनौतीका कुरा। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका कामहरू बाँकी नै छन्। यस्तो अवस्थामा काम गर्न कति सहज भयो? बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
5: अब धेरै बाधाहरू छैनन्। संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रत्यार्जन गरेको छ र त्यस अनुसार कानूनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको एकल अधिकारमा अनुसूचीमा संविधानले लिपिबद्ध गरेको छ त त्यस अनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो परेको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा समन्वय इकाइ भन्ने छ त्यो अहिलेसम्म कायमै छ जब त्यसको आवश्यक छैन। स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले. तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन् गर्न
6: चाहन्छन्
5: संघीय सरकारले. अब अहिले भर्खरै नयाँ सरकार बनेको छ, बालन शाह एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ आफै पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँलाई सबै कुरा आउनु भएको हुनाले यी कुराहरू उहाँले छिटो छरिटो गर्नुहुनेछ भन्ने कुरामा म आशावादी मात्र विश्वस्त छु.
6: भनेको स्थानीय सरकारको नेतृत्व गरेर गएको व्यक्तिले संघीय सरकारमा जाँदै गर्दाखेरि स्थानीय सरकारको पक्षमा काम हुन्छ भन्ने विश्वास तपाईँहरूमा?
5: एकदम हामीले विश्वास आशावादी मात्र विश्वस्त छौं र शुरूआती काम उहाँका राम्रा देखिएका छन्, राम्रो संकेत देखिएको छ. उदाहरणको लागि अहिले सरकारले सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्छ भनेर सबै ठाउँमा नगरपालिकामा उप सचिव, गाउँपालिकामा अधिकृत खटाउने काम गरेको छ दरबन्दी अनुसारको. त्यो सरकारको प्रशंसनीय काम हो. यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहको बारेमा जानकार भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु. हाम्रो सबभन्दा ठूलो समस्या भनेको हामी कहाँ साधन स्रोतको पनि कमी छ. संघीय सरकारले सार्वजनिकका अनुदान हामीलाई दिन्छ, एउटा सामान्यीकरण अनुदान, एउटा सशर्त अनुदान, एउटा विशेष अनुदान र एउटा राजस्व बाँडफन्ड भन्ने चार किसिमका हामीलाई गर्छ. त पछिल्लो ट्रेन के देखेको छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान भनेको नेपाल सरकारले योजना नतोकेर हामीलाई नै एकमुष्ट पैसा पठाइदिने, त्यसबाट हामीले आफ्नो आवश्यकता अनुसार योजना विनियोजन गर्ने त्यो रकम हो. अनि सशर्त भनेको नेपाल सरकारले शर्त तोकेर, अनि समपूरक पनि भन्ने हुन्छ. समपूरक भनेको केही म्याचिङ फण्ड हामीले हाल्ने 50-50 गर्ने त्यो हो, र विशेष अनुदान भनेको नेपाल सरकारले योजना तोकेर दिने हो. र पछिल्लो ट्रेन के छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान घटाउँदै ल्याएको, सशर्त बढाउँदै ल्याएको. सरकार आफैले यताबाट अनुदान आफैले विकास योजना आफैले रकम विनियोजन गर्ने संघबाट त्यो ट्रेन बढ्दै गएको, त्यो राम्रो होइन.
6: त्यसलाई घटाउनु पर्यो अथवा कटौती गर्नु पर्यो तपाईँहरूको.
5: सामान्यीकरण अनुदान बढाउँदै लग्नु पर्यो, सशर्त चाहिँ घटाउँदै लग्नु पर्यो, विशेष पनि घटाउँदै लग्नु पर्यो. त्यो स्थानीय तहले नै गर्ने हो. र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र म्यान पावरले सम्पन्न बनाउनु पर्यो.
1: बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई.
1: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा.
0: पुरूषहरूमा 50 पछि पोस्टेटको सम जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूभाग फिर्ता ल्याउन सुझाव.
1: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि.
0: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोलकपमा चितलाङ फाइनलमा हेटौरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitgoli.com लिएका छौं. यहाँ बालेन जस्तै कालो टोपी लगाएका, कालो लुगा लगाएका एकजना व्यक्ति कुचो लिएर, लामो खालको कुचो लिएको छ र त्यो कुचोको बिँडमा अध्यादेश लेखिएको छ. यहाँ चाहिँ 4x4 देखिएको डंगुरहरू देखाइएको छ र त्यहाँ कुचो लगाइरहेको जस्तो लेखिएको छ र यहाँ यस्तो लेखिएको छ, साह्रै फोहोर सड़कलाई सफा नगरी भए त देशमा पनि 4x4 भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि, यस्तै खालको जनादेश त हो नि.
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz.

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ कृष्ण पक्ष सन् 2026 मे 8 तारीख वैशाख 25 गते शुक्रवार, काष्ठी तिथि उत्तरायण, वसन्त ऋतु रौद्र नाम सम्मत सर, उत्तरखाडा नक्षत्र आनन्द जोग, मकर राशिका दक्षिणमा काला चन्द्रमा छन्। सायद गर्दा कष्ट हुने, आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:18 छन्। उदय 5:22, अस्तय 18:41 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि होने मित्र आज तपाईको समय सामान्य छ। तपाईको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईका शत्रुहरूदेखि अलिकति केही उल्टो पल्टो नै हुनु होला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नु होला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनु होला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा विदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
4: No.

0: La sopa fulata si delle namaskar, si va a zolle, zolle, passa a lei, udi sopra a non sa, lo borgo zocco, sac, ma uberti poi su che cosu, unira zlama paprin.
1: Azabikram samba duyaza pirasi, poi sac, pochigati sukravara, me artari, udi patra on sura dava, sumba, nirmi, baisgati, bagnima. बुद्धि पात्रा अनुसार आज अब दिन को जो इस तो सा आज नया व्यापार हरु शुरुआत करने थे तीरामलो होने जा रा कई गरीब राज्य को व्यापार लाइन रहन्ता दिनों से रामलो होने चा शेवर करी किस गाने दिन रामलो देखे को था रा आज सा अनिच्छु बनी पड़ेगा सा साचु ठेजर साचु पड़ेगा सा सा माटो छु जल आज अब आज नाक को प्रार्थना गर्नु मिल्छ नाक 24 घण्टा आज बुझ्न सक्छ अहिले बिहान 6 बजेबाट भोलि बिहान 6 बजेसम्म गर्दा पनि कुनै बाधा छैन लो वर्ग
0: जिरालो मुसा वर्गको कमिटाला जराम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ नाल लगाई वर्गको मित्रला जराम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ताको बाग गुरुको मितला जसी देखिएको सब घर गदेसीमा ठकटुको अनुरोध छ चोट पडा लान सक्छ होसियार गर्न राम्रो हुनेछ यही ल बिरालो गुरुको मितला जसी देखिएको सब घर गदेसीमा ठकटुको अनुरोध छ चोट पडा लान सक्छ होसियार गर्न राम्रो हुनेछ दुख लगाउन गुरुको मितला जराम देखिएको छ आज राम्रो हुनेछ दुगुना गुरुको मितला जसो सक्छ देखिएको छ धर्मको टिटी धर्म गर्नुस् पुण्य गर्न राम्रो हुनेछ
1: तालो थोड़ा बार गलत मित्र लाया जब धर्म का तीजी धर्म का रिपुन्य तब प्राप्त होगा न उपरने पाप बटम मुक्ता रोग बटम मुक्ता आयुक लाम होगा न उपरने संपूर्ण धर्म बाटा तबे को काम सफलता होनी चाहो लोग लो बेड़ा बार गलत मित्र लाया जब लास्ट तब है कुले टारे अत्र अधिकार बार बेबर व्यवस्था चेलो बादर वर्ग मित्रले आज थाहा भएकोले तपाईले जुनसुकै काम गर्दा कुनै अप्ठ्यारो बाधाहरु नपर्ने देखेको छ झ्यालो चरा वर्ग मित्रले आज थाहा तपाईले पनि राम्रो तिथि भेटाएको छ आफ्नो तिथिमा राम्रो काम गर्नु होला खिलो कुकुर वर्ग मित्रले राम्रो कुनै पनि विघ्न बाधा नभएको अप्ठ्यारो नहुने र खर्च केही हुने आम्दानी केही आउने विघ्न बाधा नहुने बताएको छ फाक्लो बदल वर्गको मित्रलाई आज राम्रो यहाँले पनि एकदम राम्रो जोगहरू फेला परेकोले गर्दा तपाईलाई कुनै त्यस्तो अप्ठ्यारो नपर्ने तपाईको जोगले बताएको छ तपाईको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पठाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहायक गरी कार्य गर्नु होला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिजेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ
3: आज शुक्रबार सदा चाहिँ रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ 5 बजेदेखि 5:15 सम्म रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ 5:30 देखि 6 बजे सम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नुभयो। अहिले 36 देखि 7 बजेसम्म सुनौलो बिहानी रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15देखि 9 बजेसम्म मानव धर्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05सम्म थामी भाषाको समाचार, 10:05देखि 11:00सम्म पप गीत, 11:00देखि 12:00 हिन्दी गीत, 12:00देखि 1:00 लोक दोहोरी गीतहरू, 1:00देखि 2:00बजेसम्म चलचित्रका गीत, 2:00देखि 2:15सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15देखि 3:00बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3:00बजेदेखि 3:15सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15देखि 4:00बजेसम्म लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4:00बजेदेखि 4:15सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15देखि 5:00बजेसम्म लोक पप गीतहरू, 5:00देखि 6:00बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:00बजेदेखि 6:30सम्म रेडियो सैलुङको आफ्नै उत्पादन सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30देखि 7:00बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7:00बजेदेखि 7:30सम्म गौरी शंकर दर्पण रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30देखि 8:00बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8:00बजेदेखि 8:45सम्म गीती कथा सुन्न सक्नुहुनेछ। 8:45देखि 9:15सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15देखि 10:00बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10:00बजे आजको सम्पूर्ण सेवा बन्द रहनेछ।
2: श्रोताबिन, तपाईँले भर्खरै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

वृंदावन लय मरिनाता ओ कृष्ण कृष्ण वृंदावन लय मरिनाता हुन्छ ओ मरिनाता हुन्छ मैले मरिनाता हुन्छ कृष्ण कृष्ण वृंदावन लय मरिनाता हुन्छ।

拉诺在那，咱这万岁的大姐嘎拉诺在那，拉诺在那哎，吉桑拉诺在那，咱这万岁的大姐嘎拉诺在那。

0: 往前拉着把长腿呢这个
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्सी कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनी भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुभयो।

मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू बिस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनितासँगै सहकर्मी पण्डित बद्री प्रसाद साकोटा, लामा गुरू डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौ। नमस्कार।

0: आफैले जागिर खाने मौका त आको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: अरे यही थियो त, कहाँ सरे आजकल?
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
4: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843 21 43 68, बलराम कर्मचार्य 9844 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट, दोलखा।

0: यो रेडियो सयुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको गम्भीर असहमति। काठमाडौँका 19 वटा सुकुम्बासी बस्ती खाली हुँदा 15,316 जना विस्थापित। र दोलखाको बैतेश्वर गाउँपालिकाले घर दैलोमै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब समाचार विस्तारमा। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गरेकोमा यस पटक अदालतको चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ला कुमार रेग्मी हरिप्रसाद भुइँया लोहन भएको थियो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा सपना प्रधान मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्च अदालतको नेतृत्व गर्दै आउनु भएको थियो। संवैधानिक परिषदको हिजोको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्माको नाम अघि सारेको हो। सर्वोच्च अदालतमा वरिष्ठदेखि थाती रहेको मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेको बेला शर्मालाई सिफारिश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शर्माले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारी गर्नुभएको छ भने मुद्दा फर्चोटमा सर्वाधिक उच्च रेकर्ड कायम गर्नुभएको छ। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको अवधिमा भएका कार्य सम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको सचिवालयले जनाएको छ। संवैधानिक परिषदले बिहिबार गरेको प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाउनु भयो।

0: तर्कस वहाँ यति योग्यताले भरिएको महिला यति सक्षम महिला कुन कुरामा कमी थियो त्यो महिलामा कार्कीले प्रश्न गर्दै भन्नुभयो यसको परिणाम यही सरकारले भोग्नु पर्नेछ। सरकारले काठमाण्डुका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित हुनु भएको छ। विस्थापित हुनेमा 6,885 पुरूष, 5,325 महिला, 1,437 बाल बालिका र 1,696 जना बाल बालिका रहनु भएको छ। संघीय सरकारले पालिकासँगको समन्वयमा यही वैशाख 12 गतेदेखि काठमाण्डुको विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गरेकोमा अहिलेसम्म 2,687 घरहरूमा डोजर चलाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा आसपासका स्थानीय गतिविधिहरू। दोलखाको पैतेश्वर गाउँपालिकाले घर दैनमै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउन दोलखेल अस्पताल र पोषी बल स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित र सबै नागरिकलाई स्वास्थ्यमा पहुँच जोड्न वार्षिक बजेट कार्यक्रममा नै समेटेर सम्झौता पत्रमा हस्ताक्षर गरिएको गाउँपालिकाले जनाएको छ। उक्त कार्यक्रम संचालनको लागि गाउँपालिकाले वार्षिक 15 लाख बजेट विनियोजन गर्ने सहमति भएको छ। गाउँपालिकाले दुवै संस्था संघको सम्झौता अनुसार सामुदायिक स्वास्थ्य कार्यकर्ता व्यवस्थापन गर्ने बताइएको छ। सम्झौता पत्रमा गाउँपालिकाका अध्यक्ष छवि लामा र दोलखेल अस्पतालका प्रमुख विराट आचार्य र पोसिबलका प्रतिनिधिले हस्ताक्षर गर्न भएको छ। दोलखामा 3 महिनाको अवधिमा 2 करोड़ रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको छ। जिल्लामा चालू आर्थिक वर्षको गत माघ महिनादेखि गत चैतसम्म अर्थात 3 महिनाको अवधिमा विभिन्न शीर्षकमा 2,23,09,814 रूपियाँ राशि संकलन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपानेले जानकारी

नभए उहाँको अनुसार जिल्लामा उक्त अवधिमा सबैभन्दा बढ़ी राहदानी सिफारिश शीर्षकमा 2,17,33,960 रूपियाँ राशो संकलन भएको छ भने सबैभन्दा कम परीक्षा शुल्कमा 5,600 रूपियाँ राजस्व संकलन भएको छ। दोलखामा 3 महिनाको अवधिमा 3 जनालाई गैर आवश्य नागरिकता प्रदान गरिएको छ। जिल्लामा गत माघ महिनादेखि गत चैत महिनासम्म अर्थात 3 महिनाको अवधिमा 3 जनालाई गैर आवश्य नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम मेपानीले जानकारी दिनुभयो। उहाँको अनुसार जिल्लामा उक्त अवधिमा 3 जना पुरूषलाई गैर आवश्य नागरिकता प्रदान गरिएको हो। रामेछापको सुनापाती गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई 35 दिनभित्र अतिक्रमण हटाउन अत्यन्त जरूरी सूचना जारी गरेको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापको पत्रका आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरेको हो। साथै वास्तविक सुकुम्बासीलाई अनियन्त्रण व्यवस्थापन गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र अतिक्रमण हटाउन समेत आग्रह गरेको छ। सिन्धुलीको दुदौली नगरपालिकामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा 5 जना घाइते हुनु भएको छ। सिन्धुलीको फिकल गाउँपालिका एक महादेव डाँडा जलजेलेबाट उदयपुरको गाईघाट मा बेहुला लिएर जाँदै गरेको मधेस प्रदेश 03-001-82-02 नम्बरको बोलेरो अचानक दुर्घटनामा परेको स्थानीयले जनाएका छन्। गाड़ीमा बेहुला हेमबहादुर विकास सहित 10 जना सवार रहनु भएको थियो। दुर्घटनामा बेहुला भने सकुशल रहनु भएको प्रहरीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्य वर्षा र हिमपातको तथा मधेसका 1-2 ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको गम्भीर असहमति। काठमाडौँका 19 वटा सुकुम्बासी बस्ती खाली हुँदा 15,316 जना विस्थापित। र जिल्लाको 32 गाउँपालिकाले घर दैलोमा नै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउने। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।

0: सिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने,
0: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
2: नयाँ दाँत राख्ने,
0: बाल दन्त उपचार,
2: किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का, मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलेखु, धादिङ। फोन 01-591-35-96-98-92-12-35-444।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर हाम्रा सेवाहरू,
3: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708 9844649708।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
3: राँगाको मासु पाइने पसल भएको घर सँगै हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विश्वन्टोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विश्वन्टोल दोलखा।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
9: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-7654 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
1: मसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
7: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
9: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-7754। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिचानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट 7 बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: यो रेडियो सैलुङको समय सूचक हो।
12: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्रपत्रिका धोलाखारा दोलाखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा आसपासका समाचार पनि समेट्नेछौ। आज मिति 2083 साल वैशाख महिनाको 25 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले वरिष्ठताका आधारमा नभई योग्यताका आधारमा प्रधान न्यायाधीश सिफारिश गरिएको तर्क, काठमाण्डुका सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित, प्रधान न्यायाधीश सिफारिश गलत भयो, परिणाम सरकारले भोग्छ, सुशीला कार्के, प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहमति लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचार पनि प्राथमिकताका साथ छापेका छन्। वरिष्ठताका आधारमा नभई योग्यताको आधारमा प्रधान न्यायाधीश सिफारिश गरिएको तर्क। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोड़िएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशहरूलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेको, यस पटक अदालतको चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको छ। सर्वभन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल रहनु भएको थियो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा

संवैधानिक परिषदले बिहीबार गरेको प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाउनु भएको छ। उहाँले भन्नुभयो, विधि र परम्परा तोडेर चौथो वरियतामा रहनुभएका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको भन्दै रोष प्रकट गर्नुभएको छ। संवैधानिक र अरू सबै प्रधान न्यायाधीशमा काम हो प्रधान न्यायाधीश समेत रहनुभएका वरिष्ठतम न्यायाधीश सपना मल्ला प्रधानलाई सक्षम रहेको उहाँको तर्क छ। यति योग्यताले भरिएको महिला अति यति क्षमता सक्षम महिला कुन कुरामा कमी थियो ती महिलामा? कार्कीले प्रश्न गर्दै भन्नुभयो, यसको परिणाम त यही सरकारले भोग्छ। योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दा यसको परिणाम पनि वर्तमान सरकारले भोग्नुपर्ने उहाँको भनाई छ। राज्यको तीनवटा संस्था हुन्छन्, सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ, प्रहरीमा कसरी नियुक्ति हुन्छ अगाडि छानेदै आउँछन् नि। एउटा सिपाही पनि प्रमोशन पाउँदा पाउँदै माथि पनि आएको हुन्छ। उहाँले भन्नुभयो, न्यायाधीशको पनि त्यस्तै प्रमोशन हुँदाहुँदै आएको हुन्छ। सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि तथा योग्यता अनुसार हुन्छ। अलिकति योग्य नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ। उहाँले आफू प्रधान न्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधान न्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्नुहुँदै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोचे निर्णय लिएको बताउनुभयो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। प्रधान न्यायाधीश सिफारिश नियुक्तिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहमति। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी गरिएको अध्यादेश र त्यसका आधारमा गरिएको प्रधान न्यायाधीश नियुक्तिको सिफारिशको निर्णयप्रति गम्भीर असहमति व्यक्त गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका प्रवक्ता देवराज चालिसेले बिहिबार एक प्रेस नोट जारी गर्नुहुँदै संवैधानिक परिषदको निर्णय प्रक्रिया यसमा अन्तर्निहित मनसायले लोकतान्त्रिक मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रहार गरेको उल्लेख गर्नुभएको छ। कांग्रेस नेपालको संविधानले शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसात गर्दै संवैधानिक परिषदको व्यवस्था गरेको स्मरण गर्नुभएको छ। सरकार विपक्षी दल र निष्पक्ष संस्थाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी संवैधानिक अंगहरूलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट मुक्त राख्ने स्पष्ट संवैधानिक प्रावधान रहेको तर्कमा रहेको तर वर्तमान अध्यादेशले त्यसको धजी उडाएको कांग्रेसको ठहर रहेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बुटवलका भूमिहीनको प्रश्न, हाम्रो भोट र कर अवैध बस्ती कसरी वैध? हाम्रो भोट र कर वैध बस्ती कसरी अवैध? रूपन्देहीका भूमिहीन अव्यवस्थित बसोबासी अगुवाहरूले डोजर आतंक बन्द नगरे देशभर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्। नेपाल भूमि तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले बिहिबार बुटवलमा गरेको प्रदर्शनपछि भएको सभामा उनीहरूले बिना विकल्प बस्तीहरू खाली गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन्। सभामा बोल्दै संघर्ष समितिका सल्लाहकार एवं नेकपा माओवादी रूपन्देहीका सचिव वीरेन्द्र विकाले सुशासन र लाल पूर्जा पाउने आशामा मतदान गरेका नागरिकले अहिले डोजर आतंक भोग्नु परेको गुनासो गर्नुभयो। उहाँले डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती शुरू हुने चेतावनी समेत दिनुभएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकका बस्तीलाई अवैध भन्दै उठीवास लगाउन खोजिए सशक्त प्रतिरोध हुन्छ। उहाँले भन्नुभयो, भूमिहीन र अव्यवस्थित बसोबासीको मत र कर वैध, तीनै नागरिक बसेको जमीन कसरी अवैध हुन्छ? विकले आफूहरूले बसेको जमीन अवैध हो भनेर बालेन सरकार पनि अवैध हुने भन्दै बुटवलबाट सरकार विरूद्ध प्रतिरोधको आधी ल्याउने चेतावनी दिनुभएको छ। बुटवल अंग्रेज फौजलाई हराएको ऐतिहासिक ठाउँ हो, उहाँले भन्नुभयो। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिकाले घर दैलोमा नै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउन धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित र सबै नागरिकलाई स्वास्थ्य पहुँचमा जोड्न वार्षिक बजेट कार्यक्रममा नै समेटेर सम्झौता पत्रमा हस्ताक्षर गरिएको गाउँपालिकाले जनाएको छ। उक्त कार्यक्रममा सञ्चालनका लागि गाउँपालिकाले वार्षिक 15 लाख बजेट विनियोजन गर्ने भएको

गाउँपालिकाले दुवै स्वास्थ्य संघ सम्झौता अनुसार सामुदायिक स्वास्थ्य कार्यकर्ता व्यवस्थापन गर्नेछ। सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष छवि लामा र धुलिखेल अस्पतालका प्रमुख विराट आचार्य र पोसिबलका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ। दोलखामा तीन महिनाको अवधिमा 2 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। जिल्लामा चालू आर्थिक वर्षको गत माघ महिनादेखि गत चैतसम्म अर्थात 3 महिनाको अवधिमा विभिन्न शीर्षकमा 2,23,09,814 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखामा 3 महिनाको अवधिमा 3 जनालाई गैर आवासीय नागरिकता वितरण गरिएको छ। जिल्लामा गत माघ महिनादेखि गत चैतसम्म अर्थात 3 महिनाको अवधिमा 3 जना पुरूषलाई गैर आवासीय नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। रामेछापको सुनापाती गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई 35 दिनभित्र अतिक्रमण हटाउन अनुरोध गरेको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापको पत्राचारको आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ। सूचना अनुसार गाउँपालिका क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण गर्ने व्यक्ति वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने केन्द्र गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। साथै वास्तविक सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96-98-12-35-444।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98-64-00-825 र 98-14-82-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
4: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
4: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
6: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
7: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98-44-30-81-72 र 98-5-11-20-67।
8: हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश, आमा बुबा, दाजुभाइ, दिदी बहिनी, कुल कुटुम्ब, छर छिमेक, आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
3: कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीम बहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाबु दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

चाहन्छौ, तर के छ भन्दाखेरि हामीलाई बुद्धिजीवीहरूको अभाव हुनको कारणले, हामीलाई दर्शाउने मानवको अभाव हुनको कारणले गर्दाखेरि, सम्झाउने बुझाउने मानवको अभावको कारणले हुँदा, पहिला त अब धर्मको बैठक हुन्थ्यो अरे हरेक किसम, अनि निर्णय निचो निक्लिन्थ्यो, त्यही अनुसारको व्यवहार गर्नुहुन्थ्यो ऋषि मुनिहरूले। अहिले यो जुन कुरा धर्मको निमित्त बैठक बस्ने चलन पनि छैन, अनि बुद्धिजीवीहरूको संगत गर्न पनि हामीलाई कता कता भाग्यले साथ नदिया हो कि कसो हो, हामीलाई मन पनि लाग्दैन। त्यसकारणले के छ त भन्दाखेरि, हामीलाई सम्झाउने बुझाउने मानवको अति आवश्यक पर्दो रहेछ। हामी गर्न त नगरेका होइनौ, गरिरहेका छौ, धर्म नीतिहरू कसले पो छोड्न चाहन्छ र के छ त भन्दाखेरि, हामीले जुन हिसाबले गरेका छौ मात्रै हामीले मान्ने चलनमा अगाडि बढेका छौ। हामी देवी देवतालाई मान्ने, गुरुजनहरूलाई मान्ने, मान्यजनहरूलाई मान्ने मात्रै गरेका छौ। तर हामीले यो महत्वपूर्ण कुरा के छ त भन्दाखेरि, हामीले जान्ने कोसिस चाहिँ हामीले गर्दै गरेनौ। किन भन्दाखेरि, शास्त्र नीतिहरूमा हरेक किसिमका चाहिँ सम्झाइ बुझाइ गरिएका छन्, तर हामीलाई हत्तपत्त बुझ्न गाह्रो हुन्छ। शास्त्रको नियम शास्त्र बुझ्न अति नै सरल हुँदैन, गाह्रो हुन्छ। त्यो बुझाउने मानिसको पनि अभाव, र हामी जसले जुन कर्म गरिरहेका छौ त्यो कर्म गर्ने मानव हामी पनि, हामीले त्यो गहिराईपट्टि हामीले त्यतापट्टि जान मन लाग्दैन। किनकि हामीलाई सजिलो छिटो छरितो सजिलो मात्रै चाहिएको छ। किन भन्दा धर्मको सूत्र भनेको त कस्तो हुँदो रहेछ भन्दाखेरि, आज यो मानव धर्ममा आबद्ध भएर जब जब साधु सन्तको संगत गर्न पनि मन लाग्यो, अलिअलि कुरा बुझ्दै जाँदाखेरि धर्मको सूत्र भन्ने कुरा चाहिँ बाहिरी संसारिक जुन किसिमको हामीले काया कर्म गर्छौ त्यो चाहिँ एउटा के छ भन्दाखेरि लक्ष्य मात्रै रहेछ। र धर्म भन्ने कुरा मानवको हृदयभित्र स्वस्थ रूपले लुकेर बसेको छ, किनकि धर्म दयाको भित्र छ, धर्म प्रेमको भित्र छ, धर्म त्यो जुन मानिसको हृदयको कोमल भित्र छिपेर बसेको छ। र धर्म कस्तो चिज रहेछ त भन्दाखेरि, आज हामी हरेक किसिममा के ठानेका छौ त भन्दाखेरि, मैले गरेको काम राम्रो, अरूले गर्न जान्दैनन् भनेर हामी यस्तै सोचेका छौ, यस्तै भन्छौ पनि। र के छ त भन्दाखेरि, जति पनि धर्म नीतिहरू छन्, मानवले मानेका धर्म जति सबै मानव धर्म हुन्, र धर्मलाई हामीले परिभाषा परिभाजन गर्नु पर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि, तपाईँ हामी बाहिरी संसारमा जे पनि गरेका छौ, पूजा आजा यज्ञ तीर्थ जाने हरेक किसिम यही कुरा छ, अनिखेरि फलानु गयो म पनि जानु पर्ने थियो जान सकिन, हाम्रो मनभित्र भावना यही छ, त्यो यसमा एउटा इतिहास के आउँछ भनेदेखि, स्वस्तानी मेलदेखिको कहानी, र जसरी स्वयं महादेवका छोरा गणेश र कुमार दुई भाइ थिए भनेर यसरी पाइन्छ शास्त्रमा। र आज्ञा भएछ, महादेवको आज्ञा भएछ अनिखेरि कि जो सुमेरु पर्वतलाई परिक्रम गरेर अगाडि आउँछ उसैलाई म वरदान दिन्छु भनेर यसरी महादेवले आज्ञा गर्नुभयो। त आज्ञा गरिसकेपछि के भयो त भन्दाखेरि, कुमार त उनको रथ पनि सारथी पनि अब गडुल थियो उड्न सक्ने, र ऊ तुरन्तै चाहिँ गडुलमा सवार भएर उडेर चाहिँ सुमेरु पर्वतलाई परिक्रम गर्न भनेर दौडिहाले। भगवान गणेश त के गरून्, आफ्नो शरीर पनि भद्दा थियो, अनिखेरि वाहन पनि उनको मुसु, न उसले दौडाउन सक्ने, न उसले चाहिँ एउटा

आउन सक्दी, उसको क्षमता पनि छैन। र के भयो त भन्दाखेरि उहाँको मनमा पनि चिन्ता परेछ, किनभने यो विषय संसार यस्तै छ, यो ओमकारको भित्र जति पनि मानव या देवता दानव जे जति छ यसभित्र रहने प्राणी जति सबैलाई लोभ र लालचमा फसेका छौ हामी। र गणेशजी महाराज पनि लोभानीमा फस्नु भयो, अब के गरौं भाइ त गयो, उसले तुरन्तै चाहिँ सुमेरु पर्वतको दर्शन गरेर चाहिँ परिक्रमा गरेर आउँछ, उसले वरदान पाउँछ, मैले त अब नपाउने भई छटपटी नै लाग्नु भएछ। अनि फेरि भन्नुहुन्छ कि अनि गणेशजी महाराजको स्वभावले के भन्नु त भन्दा, हजुर किन चिन्तित हुनुहुन्छ भनेर सोद्धाखेरि, हेर पिताजीको आज्ञा यो छ, जसले सुमेरु पर्वत परिक्रमा गरेर आउँछ उसैलाई म यो वरदान दिनेछु भनेर यसरी भन्नुभएको छ। र अब मेरो त न हिँड्न सक्ने हिम्मत छ, न तैँले मलाई बोकेर हिँड्न सक्छ, म के गरौं भनेर चिन्तित भएको छु भनेर यसरी गणेशजी महाराजले आफ्नो वाहन मुसासँग विन्ती गर्नुभएछ। र पशुहरूमा बहुत विवेक हुन्छ, पशु पन्छीहरूले एउटा ज्ञान लिन नपाउने, ज्ञानको अध्ययन गर्न नपाउने मात्रै हो, र विवेक बुद्धि बहुत हुन्छ। अनि मुसाले पनि गणेशको वाहनले पनि के भनेछ भन्दा, हेर्नुहोस् सुमेरु पर्वत भने पनि आखिरी जे नै भने पनि ईश्वर भने पनि तपाईँ जानुहोस्, आफ्नै आमा बुबा भन्दा ठुलो कोही पनि हुँदैन एउटा त। अर्को कुरा, कैलाशवासी स्वयं महादेव हाम्रो पिता हुनुहुन्छ, उहाँलाई तपाईँले परिक्रमा गरेर ढोक दण्डवत प्रणाम गर्नुहोस्, तपाईँले त्यहीँबाट वरदान पाउनुहुनेछ भनेर जब मुसाले अति दिइसकेपछि त भगवान गणेशजी महाराजले यो कुरा एकदम ठिक हो भनेर गएर आफ्नो आमा बुबालाई अनि परिक्रमा गरेर उहाँले के गर्नुभएछ त भन्दाखेरि, अनि ढोक दण्डवत गरिसकेपछि वरदान पाउनुभयो कि सबै पूजा आजा गर्न, सबै यज्ञ व्रत गर्न भन्दा अगाडि तिम्रो पूजा नगरिकन सफल नहोस् भनेर यस्तो वरदान दिनुभएको स्वस्थानीमा इतिहास आउँछ। र के छ त भन्दाखेरि, तपाईँ हामी व्रत तीर्थ त यसै गरी गर्दै आएका हौ र गर्दै पनि छौ होला सायद, जसले शरीरले धान्छ सक्छ, मन हुने दया विवेक हुने मान्छेहरूले गर्दै जाने हो, गरौंला पनि। तर के छ भन्दाखेरि धर्मको नीति भन्ने कुरा, यसरी त हामीलाई यो विषय संसारमा सुरक्षित एउटा घर परिवार अनि शाखा सन्तानको भलाइको निमित्त मात्र हो यो चाहिँ जति पनि हामीले बाहिरी कर्महरू गर्छौं, किनभने यो आँखाले देखिने जति सम्पूर्ण कुरा मिथ्या छ, हामी यही मिथ्या चिजलाई अपनाइराखेका छौं। यसले चाहिँ के छ त भन्दा, यो जीवन छैन्जेल सुरक्षा गर्ने, रोग व्याध नलागोस्, धन सम्पत्ति होस् भन्ने यस्तै किसिमको चाहिँ भावनाले यी सबै कुरा कर्महरू गरिन्छ। जसले पनि पूजा आजा गर्दाखेरि हे भगवान मेरा सन्तानलाई सुख देऊ र रोग व्याध नलागोस्, धन सम्पत्ति प्रदान गर्नुहोस् भन्ने यस्तै भावना लिएर त आजसम्म यो सबै कर्महरू गरेको छ। तर के छ भन्दाखेरि, यो सबै गरेर यो सबै धन सम्पत्ति प्राप्त भएर पनि, ऐश्वर्य प्राप्त भएर पनि, अर्थात पद नै ठुल्ठुलो पदै प्राप्त भएर पनि आखिर केही कम छैन। किन भन्दाखेरि, जति ठुलो पद भए पनि एक दिन यो संसार छोडेरै जाने हो, जति नै धन सम्पत्ति करोडौं अर्बौं अर्ब भए पनि आखिर छोडेरै जाने हो, लिएर जाने चिज छैन, त्यो कुनै साथमा हाम्रो जाँदैन। यो मानव जीवन भनेको भगवानले हामीलाई प्रसादको रूपमा दिनुभयो, अनि फेरि यो मानव जीवनमै शुभ काम कर्म गरेर यो तत्त्व ज्ञानलाई प्राप्त गरेर
यो संसारमा आउने दुःखको बाटोलाई मेटाएर परमधाम गएर सुख शैलमा जीव निर्वाह गरोस् भन्ने धारणा लिएर र त्यही कारणले नै यो ज्ञान दर्शाइरहनु भएको छ। त्यही ज्ञान चाहिँ नि सम्पूर्ण शास्त्रभित्र रहेको ज्ञानको माध्यमद्वारा नै त्यो परम गति प्राप्त हुन्छ। त्यही कुरालाई आज हाम्रा श्री सद्गुरुदेव सतपालजी महाराजले त्यही ज्ञान दर्शाइरहनु भएको छ। साधु सन्त पठाएर त्यही ज्ञानलाई चाहिँ नि प्रचार गर्न भनेर व्यापक रूपले पठाउनु भएको छ। र यो नयाँ नौलो धर्म मानव धर्मले ल्याएको होइन। त्यसकारणले हजुर हामी के गरौं त भन्दाखेरि हजुर हाम्रो हृदय अन्तर जगतमा त्यो परमात्मा छिपेको छ। हामीले बाहिर संसारमा खोजेर पाउँदैनौ, किनकि यो बाहिर संसारमा यो धरती नै यस्तो रहेछ। मलाई लाग्थ्यो सबै कुरा त मिथ्या भए तापनि धरती चाहिँ अमर छ भन्ने लाग्थ्यो, तर धरती पनि कुनै समयमा सुकेको पात जस्तो गरी हल्लिने उफ्रिनेमा पुग्दो रहेछ। यो धरती समेत पनि छिर रहेन त। त्यस कारणले गर्दा यो सबै नाशवान चिज मात्र हो। बाहिरी सबै कुरा नाशवान हो। जो असली चिज छ, जो गोप्य चिज छ, जुन अमूल्य चिज छ, त्यो चाहिँ गोप्य नै छ। किन भन्दाखेरि हजुर हामीलाई जिउँदो राख्ने बचाउने के छ त भन्दाखेरि हावा। यो हावा बगिरहेको हावा एक मिनट रोकियो भने यो विश्व संसारमा कोही प्राणी जिउँदो बस्दैन। त्यस चिजलाई चाहिँ हामी यो आँखाले देख्दैनौ। ऊ गोप्य नै छ, चलिरहेको छ, हाम्रै साथमा छ, तर हामी आँखाले देख्दैनौ। किन भन्दाखेरि यी आँखाले देखिने जति चिज सबै मिथ्या छन्। त्यस कारणले गर्दाखेरि त्यो अदृश्य चिज छ। र त्यसै गरी जुन निरन्तर छ, ईश्वरीय शक्ति निरन्तर रहन्छ, ईश्वरीय शक्ति खण्डित हुँदैन, रोकिँदैन। हामीले त जे पनि गर्छौं, हामीले जुन धर्म कर्महरू बाहिरी संसारमा गरेका छौं, एक दिन गर्यौं, वर्षौं भरिमा गर्यौं भने एक दिन दुई दिन गर्छौं, हरि कीर्तन गायौं भने थोरै समय गाउँछौं, त्यहाँबाट रोकायमान हुन्छ। मुखले ईश्वरको नाम जति पनि गुणवाचक नामहरू छन् यी हामीले गाइरह्यौं भने पनि हामीले निदाउँदाखेरि रोकिन्छ, खाना खाँदा रोकिन्छ, पानी खाँदा रोकिन्छ, साथी संगतिसँग बोल्दाखेरि रोकिन्छ। त्यस कारणले गर्दाखेरि के छ त भन्दाखेरि यी रोकिने कर्महरू जति पनि छन् यी निरन्तर छैनन्, यी बाहिरी कर्महरू। र ईश्वरीय शक्ति चाहिँ के छ भन्दा निरन्तर छ, हर समय कहिल्यै पनि रोकिँदैन र रोकिन मिल्दैन। र यो ईश्वरीय शक्ति चाहिँ के छ भनेदेखि जसरी पानी हर समय बगिरहेको हुन्छ कहिल्यै रोकिँदैन, सूर्य 24 घण्टा घुमिरहनुहुन्छ कहिल्यै रोकिँदैन, र हावा हामीलाई बचाउने जुन हावा छ त्यो सधैँभरि चलायमान छ कहिल्यै रोकिन मिल्दैन। त्यसै गरी हजुर हामी र जब राति सुत्छौं गहिरो निन्द्रामा पर्छौं तर पनि हाम्रो श्वास के छ भन्दा चलायमान छ, श्वास रोकिँदैन, रोकिन मिल्दैन। र यी जुन सत्य चिज छन्, जुन सत्य वस्तु छ, त्यो चाहिँ चलायमान छ, 24 घण्टा निरन्तर चलि नै रहन्छ। त्यही चिज चाहिँ सत्य चिज हो भनेर हामीले जान्नु पर्छ, किनकि अरू त सबै हाम्रा मिथ्या चिजहरू छन्। र हजुर हामी यो नभुलौं कि समय समयमा महान पुरुष आउनुहुन्छ। पहिला पनि समय समयमा महान पुरुष आउनुभयो तर चिन्न नसकेर भगवान कृष्ण बनेर आउनुभयो, र पनि कृष्ण जतिको स्वयं परमात्मालाई पनि मार्ने कोसिस गरियो र युद्ध गर्नु पर्यो, संघर्ष गर्नु पर्यो, मैदानमा लड्नु पर्यो, कति भ्यानुको आसुर, प्रलम्ब आसुर होइन, यस्ता यस्ता चाहिँ दानवहरू आएर मार्ने प्रयास गरे। र त्यसै गरी भगवान राम यो धरतीमा आउनुभयो, चिन्न कसैले सकेन र युद्ध गरेर संघर्ष गरेर
र कैयौंलाई मारेर अनि उहाँले राज्य गर्नु पर्यो र फेरि सत्य थाम्नको निमित्त भनेर स्वयं सीतालाई परित्याग गर्नु पर्यो राजा बनेर पनि र त्यस कारणले के छ त भन्दाखेरि र सत्य थाम्नको निमित्त बहुत कठिन रहेछ र यसै गरी महान पुरुष आउनुहुन्छ तर कसैले पनि चिन्नै सक्दैन पहिला पहिला जब उहाँहरूले आफ्नो क्रियाकलाप संसारमा चलित्र देखाएर जब यो धरतीबाट विदा भएर जानुहुन्छ उहाँहरू पनि मानव शरीरमै जन्म मरणको चक्करमै मानवको कल्याणको निमित्त भनेर मान्छेले जस्तो जन्मिनु मर्ने दुःख कष्ट भोग्दै भोग्दै आउनुहुन्छ संसारको मानिसलाई सम्झाउने कोसिस गर्नुहुन्छ तर केही सिप लाग्दैन तर समय आएपछि उहाँहरूले पनि छोडेरै जानुपर्छ यो धरतीमा यो देहलाई छोडेरै जानुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि कि र जब उहाँहरूले छोडेर जानुहुन्छ अनि उहाँहरूको तस्विरलाई हामीले पूजा गरेर हामी धर्माती बन्न चाहन्छौँ हेर्नुहोस् यसैले भनियो गया समय फेर हात नआए फिर धुनधुन पछताएगा के गर्नु जब जहिलेसम्म हुनुहुन्थ्यो उहाँहरू तहिलेसम्म सबैले नराम्रो दृष्टिले हेरे जब उहाँले यो संसार छोडेर जानुभयो तब सबैले ओहो भगवान् पो आउनु भएको रहेछ हामीले चिन्न सकेनौ भनेर उहाँको तस्विरलाई पूजा गर्न सुरु भयो त्यसै गरी आज श्री सद्गुरुदेव सतपालजी महाराज स्वयं भगवान रामको अवतार यो धरतीमा भएको छ र हजुर हामीलाई यो पनि लाग्छ होला भगवान भएर पनि के बिहा गर्छन् त के छोरा छोरी जन्माउँछन् त यो परिवारवाला व्यक्ति के कुनै भगवान हुन्छ त भन्ने यस्तो पनि लाग्छ होला तर हेर्नु स्वयं महादेवको पनि के जाति गणेश र कुमार छोरा भनेर बताइएको छ ब्रह्माजीको पनि नारदलाई ब्रह्माजीका छोरा भनेर भनेको छ स्वयं रामको पनि लव कुश छोरा भनेर यसरी शास्त्र नीतिमा पाइन्छ अनि भगवान कृष्णका त जम्मा भन्न त धेरै थोक धेरैवटा कुराहरू भन्छन् तर असली उनका श्रीमती आठोडी थिए भनेर भनिन्छ शास्त्र नीतिमा र आठोडी श्रीमतीबाट दस दस पुत्र भए भनेर भनिएको छ अनि ती दस दस पुत्रबाट फेरि दस दस वटै नाति जन्मिँदै गए यसै गर्दै गएर यदुवंशी बनेको थियो भनेर यसरी शास्त्र नीतिहरूमा पाइन्छ र सन्तान नहुने परिवार नहुने त कुपो थिए र ब्रह्माजीको पनि सरस्वती विष्णुजीको लक्ष्मी महादेवको पार्वती यसरी परिवार उहाँहरूको पनि थियो र श्री गुरु महाराजजी र हुन त एउटा भारतीय नागरिक हुनुहुन्छ र हामीले कसरी चिन्थ्यौं होला र आज यही सत्सङ्गले साधु सन्तको ती शब्दहरूले हामीलाई मनमा प्रभाव पार्न पुग्यो र कृपा भयो गुरु महाराजजीको अनि फेरि त्यो मानव धर्मले जुन दर्शाएको त्यो आत्मज्ञान प्राप्त भयो त्यो भइसकेपछि हुँदै हुँदै जाँदा अनि फेरि के भयो भन्दा श्री गुरु महाराजजी स्वयं परमात्माको अवतार रहेछ भनेर हामीले आफ्नो हृदय अन्तर जगतमा जब प्राप्त भयो अनिखेरि हामीलाई थाहा भयो कि गुरु महाराजजी परमात्माको अवतार रहेछ भनेर हामीलाई अनिखेरि थाहा भयो त्यस कारणले गर्दाखेरि तपाईँ हामी यो मौकालाई नगुमाउ भन्न चाहन्छु महान पुरुष धरतीमा आइसक्नु भएको छ ज्ञान बाँडिरहनु भएको छ सन्त महात्माले व्यापक रूपले प्रचार गरिरहनु भएको छ त्यस कारणले तपाईँ हामी चाहिँ के सम्झेका छौँ भन्दा हाम्रो त फुर्सद छैन यिनीहरूको कामै यही हो दौडिन्छन् घुम्छन् फिर्छन् त्यत्तिकैमा समय बिताउँछन् उनीहरूलाई त्यस्तैले पुगेको छ हामी आफ्नो गृहस्थीमा व्यस्त छौँ हामीलाई वस्तु पाल्नु छ खेती गर्नु छ हामीलाई फुर्सद छैन भनेर हामी यही सम्झिरहेका छौँ फुर्सद आफै निक्लिने चिज होइन किनभनेदेखि आफै निक्लिने फुर्सद त त्यो जुन दिन हो अन्तिम दिनमा अटोमेटिक निक्लिन्छ
त्यो फुर्सद निक्लिएको दिन न यो खुट्टाले काम गर्छ, म आज सत्सङ्गमा जान्छु भनेर न यो खुट्टाले काम गर्छ, न यो आँखाले देख्न सक्छ, न ती सन्तका वाणी कानले सुन्न सक्छ। त्यो अटोमेटिक फुर्सद निक्लिएको दिन केही कुराले पनि सहार दिँदैन। त्यस कारणले म के भन्न चाहन्छु भनेदेखि, यसरी हामी फुर्सद छैन भन्ने बहाना गरेर हामीले आफ्नो भाग्यलाई गुमाउने गुमाइरहेका छौं र यो भाग्यलाई नगुमाऊ भन्न चाहन्छु। फुर्सद हामीले पारा मिलाएर आफूले निकाल्ने हो। हेर्नुहोस् त, इच्छा भयो भने भगवानले पुर्याउँदा रहेछन्, त आठ म पुर्याउँछु भनेर भन्छन् भनेर भन्थे हो रहेछ। मलाई चाहिँ के छ त भन्दा, जहिले जहिले सत्सङ्गको समय आउँछ तैले तैले आनन्दले समय, आजसम्म चाहिँ गुरु महाराजजीले माथि कृपा गर्नुभएको छ, समय मिलेको छ, मेरो शरीरले साथ दिएन भने छुट्टै कुरा हो, होइन भने मलाई सधैँभरि समयले साथ दिएको छ। त्यस कारणले गर्दाखेरि त्यसै कारणले भाग्यमानी रहेछु भनेर आफूलाई महसुस हुन्छ। र यो ज्ञान सानो तिनो कुरा होइन, यो मोक्षदायक भएको कारणले गर्दाखेरि तपाईँ हामीलाई यो आत्मा ज्ञानको अति जरुरत छ। यो आत्मा ज्ञानको बिना अरू सबै धर्म कर्म चाहिँ के छन् त भन्दाखेरि पुण्यदायक कर्महरू हुन् होला। वैकुण्ठमा गएर पनि हामीले सुख सहल पाउला, तर ती पुण्य सकिएको दिन फेरि तपाईँ हामीले यही धरतीमा आएर फेरि जन्म मरणको चक्करमा पर्नु पर्छ। त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु त भन्दाखेरि, जसरी एउटा अब धानको बिजन भयो होइन, मकैको बिजन, गहुँको जे पनि होस्, अलिकति एउटा भाँडोमा भुटेर छरिदिउँ भने त्यो कहिले पनि उम्रिँदैन, जबसम्म काँचो रहन्छ तबसम्म उम्रिन्छ। त्यस कारणले गर्दाखेरि यो ज्ञान रूपी अग्निमा हामीले भुटिनु पर्छ, तब मात्र हामीलाई के हुन्छ भन्दाखेरि फेरि यो 84 लाखको जुनीमा हेर्नुहोस् त, तपाईँ हामी मानव भएर पनि कति दुःख पाएका छौँ, कति कष्ट भोग्नु परेको छ, कति पीडा भोग्नु परेको छ, आफ्नो दुःख आफैलाई मात्रै थाहा छ, कसैले देख्दैन, र त्यसकारणले के छ त भन्दाखेरि त्यसकारणले आफ्नो दुःख आफैसँग मात्रै थाहा छ, महसुस हुन्छ, अरूले देख्दैन, देखिने चिज होइन। र जसरी म कहिले काहीँ यस्तो भन्ने पनि गर्छु कि कोही कोही बेला, र बिहानै बिहान पनि काम गर्नुपर्ने हुन्छ जाडो बेलामा पनि, अनि फेरि देख्नेहरूले भन्छन् के तँलाई जाडो लाग्दैन र के तँलाई हात फेर्याउँदैन र भनेर भन्छन्। अनि केही न केही अनुभव, केही न केही प्रश्न पाउँछु होला भन्ने आधार लिएर म के भन्छु भन्दै, खोइ म ठिर्याएको पनि देख्दिन, जाडो भएको नि देख्दिन भनेर यसरी भन्छु, किनकि यो देखिने चिज होइन, यो अदृश्य चिज हो भनेर भन्ला र म त्यहाँबाट आफ्नो कुरालाई अगाडि बढाउँला भन्ने धारणा लिएर म त्यही भन्छु। तर हिजो अस्ति पनि एकजना मान्छेले फोन गर्नुभएको थियो, तपाईँलाई के कस्तो छ, सन्चो बिसन्चो भन्नुहुन्थ्यो, अनि मैले भने हेर्दाखेरि त शरीर सिङ्गै छ भने, अब त्यसमा के छ त भन्दाखेरि प्रश्न केही पाइन्छ कि उत्तर भन्ने आशा लिएर मात्रै त्यो भनेको हो, किनकि जुन दुःख पीडा जे छ सबै महसुस गर्ने कुरा हो, भोक लाग्ने कुरा महसुस हुने हो, दुःख शरीरको पीडा आफूभित्र महसुस हुने हो, अर्काले देख्ने चिज होइन, र माया लागेको आफूभित्र महसुस हुने हो, अर्काले देख्दैन, र यसै गरी धर्मनीति पनि आफूभित्र दयाको प्रेमको भावना उत्पन्न गर्ने हो, अर्काले देखिने चिज होइन। त्यस कारणले के छ त भन्दाखेरि, अनि त्यो परम प्रकाश चाहिँ, तिमीहरू यो प्रकाशको कुरा खुब गर्छौ तर देखाएर हेरौँ न हामीलाई पनि देखाओ भने, हाम्रो त क्षमता त छैन, त्यो देखाउने क्षमता त सन्त महात्मासँग मात्र हुन्छ। र के छ भन्दाखेरि, त्यो परम प्रकाश पनि आँखा चिम्लिएर होइन, जसरी अब कस्तो समयमा प्राप्त हुन्छ त भन्दाखेरि, घरको झ्याल ढोका बन्द गरेर बत्ती सत्ती निभाएर आँखा चिम्लिएर
जब हामी एकाग्र मनमा रहन्छौ त्यतिखेर त्यो परम प्रकाश हाम्रो हृदयभित्र आफूलाई मात्रै थाहा हुन्छ, अर्काले बाहिरबाट देखिने चिज होइन। त्यसकारण त्यो ज्ञान हजुर हामीलाई अति जरुरत छ। र त्यो जुन मैले अघिदेखि भने जो असली चिज छ गोप्य छ, कसैले देखिने चिज होइन, देखिने चिज जति मिथ्या छ। त्यसै कारणले गर्दाखेरि हजुर हामी यस कुरामा खोजी गरौं, खन्तलास गरौं र भन्दै आज पनि मेरो निर्धारित समय सकिसकेको छ र हजुरहरूबाट वजल पर्नै पर्ने हुन्छ। म यही भन्न चाहन्छु, यो मानव धर्मले नयाँ चिज ल्याएको होइन, हाम्रो चार वेद सशास्त्र अठार पुराणभित्र रहेको जुन वेदको भेद छ त्यही जनाउन भनेर आज सन्त महात्मा आउनुभएको छ। हामी पछाडि नपरौं, पछाडि पर्यौं भने हामी आफै अभागी हुने हो, अरूको केही फरक पर्ने होइन, आफै अभागी हुने हो। त्यसकारणले हजुरहरूले आफ्नो कल्याण आफैले गर्नको निमित्त हजुर भित्रै त्यो परमपिता परमात्मा छ, त्यसलाई जान्ने कोसिस गर्नु भन्दै आजको लागि यो कार्यक्रमबाट विदा हुन चाहन्छु। हरि ओम तत्सत्।

0: हार्दिक निमन्त्रणा। दोलाखाको भीमेश्वर नगरपालिका पाँच बिसुन्टोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ एक गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका पाँच बिसुन्टोल दोलाखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
6: हो पनि किन दुखेको पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी अनि तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाणपत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: यो त गजब भयो नि।
8: के गजब भयो?
7: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
8: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
9: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।
10: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
11: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
10: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
10: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
12: नेपाली, इन्डियन, चाइनिज खानाको

0: खाद्यो भातु दोलखा।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
6: अब क्या को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
13: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।

0: जेरी नगरपालिकाको जनहितमा जारी सूचना। जेरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौ, उज्जवल भविष्य निर्माण गरौ। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय जिरी, दोलखा। हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङचो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्रांगण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9851054, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211468, बलराम कर्मचार्य 9844131314, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफ्नो जागिर खाने मौका त आको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज,

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
1: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान

0: आउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
1: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
1: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा।

ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
2: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल शाखा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
7: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98-40-57-93-24 र 98-45-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरप डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
4: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र

0: गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूलधामी भीमबहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282249। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाङ्गु दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विश्वन्टोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूलधामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विश्वन्टोल दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
6: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पाडे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
7: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
4: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण

0: कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007866।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409 9855103409।
5: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
6: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
5: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
5: फोटो र भिडियो चुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
7: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
5: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
7: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
5: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
7: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
5: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
7: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एण्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: पर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 9851054160, 9844655570 र 0949415584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
0: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816830107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844656260, 9844656260।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित

0: नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
2: ए साथी हो, कसैले थाहा छ त?
1: ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
5: हजुर, यहाँ मिरास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9840-73-107 र 9850-500-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वर।

तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट बिग्नै रोज्नुहोस्।
2: किन ए एसी लाइट बिग्ने?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-92-35-444।
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
6: नेपाल शाखा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
9: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 98-40-57-93-24 र 98-45-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
10: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
10: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
10: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98-64-00-825 र 98-14-82-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
11: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
12: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
11: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
13: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
11: पहेँलो दाँतलाई चम्काउने,
13: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
11: दाँतमा हिरा राख्ने,
13: सुनको खोल राख्ने
11: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
13: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844301172 र 9851120607।
10: हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका न्यौपाने, छोरा संजीव न्यौपाने, छोरी ज्वाई संगीता न्यौपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी कमनध्वज बुढाथोकी सैनध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401695 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विश्वन्टोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत धामी तेज बहादुर बस्नेत पुजारी प्रेम बहादुर बस्नेत लेख बहादुर बस्नेत रामकृष्ण बस्नेत केदार बस्नेत कृष्ण बहादुर बस्नेत देवराज बस्नेत सीताराम बस्नेत धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विश्वन्टोल दोलखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालो भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने,
4: तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पाँडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
8: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा दोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
9: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स

0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढ़ीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: एकाठे, यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिश, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
5: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
6: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
5: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल,
5: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
7: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
5: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
7: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
5: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
7: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
5: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
7: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0949590065 र मोबाइल नम्बर 9849383052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
8: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। जिरी नगरपालिकाको जनहितमा जारी सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौ, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापन केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङचो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्रांगण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9851054160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ।
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि
5: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साँचो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
9: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
12: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
13: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: कुन हुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
14: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020335649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 9851165046।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9808473107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
5: दोलखामा त किवी महोत्सव पनि सकियो अरे किवीको राम्रै बजार छ कि के
6: हो त काका किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि
5: त्यही त नानी यत्रो वर्ष विदेश बसेर आइयो विदेशमा नि केही गर्न सकेको होइन यही नेपालमा केही गरौं कि भनेर सोचेको अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी साँची नानी किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ
6: किन थाहा नहुनु नि काका विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन् 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि त्यसैले समयमै सम्पर्क गर्नु है काका
7: प्रोप्राइटर कर्मा शेर्पा सम्पर्क नम्बर 9845344496 र 9614950840
6: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा
8: हजुर बुबा नमस्कार
9: नमस्कार नानी नमस्कार
8: के छ खबर सन्चै हुनुहुन्छ
9: सन्चै छु नानी
8: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा
9: तीर्थ चाहिँ जाने भनेको नानी तर कुन तीर्थ जाने भनेको
8: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा जस्तै बद्रीनाथ जगन्नाथपुरी रामेश्वरम द्वारिकाहरू पर्छन्
9: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त
8: हजुर हुन्छ बा सुन्नुहोस् है त
10: हजुर तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ बनारस ऋषिकेश बद्रीनाथ गंगा सागर कलकत्ता जगन्नाथपुरी उडिसा तिरुपति बालाजी आन्ध्र प्रदेश लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू कन्याकुमारी तामिलनाडु रामेश्वरम द्वारिका गुजरात सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोला।

0: मान्छेका लागि आर्थिक गणनामा कुहिन छुटाउ।
1: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सादो बाटो चोकमा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
7: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
9: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
10: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9551120607।
11: यो रेडियो सैलुङको समय सूचक हो।

0: यति बेला दिउँसोको 3 बजेको छ।
1: ¡Gracias!

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असोज 14 चार महिना अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँ

0: मा फसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरीसहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल 17 देखि यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहेन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: नेपाली लोकगीत संगीतको संरक्षणको लागि विगत निकै लामो समयदेखि जुटिरहेका कलाकार राजकुमार शाहशंकर र समीक्षा अधिकारीको पछिल्लो लोकदोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

लोकप्रिय सर्जक जीवन ओली र राजकुमार शाहशंकरको शब्द सिर्जना भित्र दोलखाली गायक राजकुमार शाहशंकर र समीक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

0: डिजिटल बजारमा सल्लाह तथा सुझावको लागि गायक राजकुमार शाह शंकर सम्पर्क नम्बर 9849206369।
1: हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाउको मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूलधामी भीमबहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाङ्गु दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूलधामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलखा। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494120। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844669908 9844669908।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065, 9510661065।

0: पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो त गजब भयो नि।
5: के गजब भयो?
4: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिस प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
5: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
6: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर, फोन नम्बर 9855073409 9855073409।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: अहिले अपराह्नको 4 बजेको छ।

0: तपाईँ कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
1: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
2: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
3: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
4: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
3: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल,
3: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
5: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
3: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
5: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
3: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
5: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
3: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
5: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849383052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
10: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
13: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: हाम्रा सेवा तथा सुविधाहरू:
14: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
12: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
14: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
12: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। जिरी नगरपालिकाको जनहितमा जारी सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्रांगण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
9: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

भौताइदिनु पर्दैन। साथै हाम्रो सेवाहरू सादो बाटोमा रहेको अद्वितीय कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुरबालाई टाढा लान लागेको किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा, रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी।

0: नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। म चिरञ्जीवी। तपाईँले यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट www.radiosailung.org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रधान न्यायाधीशको सिफारिशले सरकारको नियतमा प्रश्न उठेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको टिप्पणी। वरियता मितेर गरिएको प्रधान न्यायाधीश सिफारिशमा आफ्नै पार्टीबाट गएको उपसभामुखले समेत हस्ताक्षर गर्नु खेदजनक रहेको श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङको भनाई। सीमा समस्या समाधान गर्न सरकारले भारतसँग कूटनीतिक संवादको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको दावी। र दक्षिणी रूसको एयर नेभिगेशन भवनमा युक्रेनको ड्रोन आक्रमणपछि 13 एयरपोर्ट अवरूद्ध। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्नुहुँदै उहाँले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला साहित्य र संगीत हो भन्नुभयो। कला साहित्य र संगीतले समाजमा एकता सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाई थियो। राष्ट्रपति पौडेल संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताउनुभयो। उहाँले भन्नुभयो, बहुजातीय बहुभाषा बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य कला गीत संगीत आपसमा प्रेम मित्रता र भातृत्व बढ़ाउँदै राष्ट्रिय एकता बलियो बनाउने आधार रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली संगीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै परम्परागत धुन लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोग मार्फत नयाँ सिर्जना गर्नु आजको सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताउनु भएको छ। सरकारले विदेश स्थित 15 नेपाली अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। उहाँका अनुसार बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृत प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ। सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय पनि गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधान न्यायाधीश सिफारिश गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गर्नुभएको हो। संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताउनुभयो। उहाँले भन्नुभयो, संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ। सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लिटली धज्जी उडाइएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधान न्यायाधीशको सिफारिशले सरकारको नियतमा प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै उहाँले 3 वरिष्ठ न्यायाधीशलाई उपेक्षा गरेर प्रधान न्यायाधीश सिफारिश हुनु सामान्य घटना नभएको उल्लेख गर्नुहुँदै यसले सरकार न्यायपालिकालाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको सन्देश दिएको जिकिर गर्नुभएको छ। पोखरेलले लेख्नुभएको छ, हिजो न्यायाधीशमाथि राजनीतिकरणको आरोप लागिरहँदा पनि राजनीतिक मुद्दामा न्यायिक सक्रियता प्राय सरकार विरूद्ध देखिन्थ्यो, कतिपय अवस्थामा विरोधाभासी र अस्वाभाविक रूपमा समेत। बालेन्द्र शाह नेतृत्वको सरकार अहिले न्यायपालिकाभित्र आफ्ना पक्षमा न्यायिक पक्षधरता स्थापित गर्न खोजिरहेको उहाँको आशंका छ।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा उपसभामुख रूबी कुमारीले हस्ताक्षर गरेको प्रति आपत्ति जनाउनु भएको छ। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै गएकी उपसभामुखले समेत हस्ताक्षर गरेको प्रति उहाँले असन्तुष्टि जनाउनु भएको हो। चौथो वरियतामा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिश गरेर सरकारले ठूलो गल्ती गरेको उहाँको दावी छ। विज्ञप्तिमा भनिएको छ, नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाव र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वैधताको क्रमलाई उल्लंघन गरेको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ। यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्दछ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढ़ाउन सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ। नेपाल विश्व सम्बन्ध परिषदले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो। सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय शुरू गर्न आवश्यक रहेको पनि बताउनु भएको छ। उहाँले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड़ दिन आवश्यक रहेको पनि बताउनुभयो। शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरूरी रहेको उल्लेख गर्नुहुँदै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने पनि बताउनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको दावी गर्नुभएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला उहाँले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएका उहाँलाई सो पदमा सिफारिश गर्ने निर्णय गरिएको जवाब दिनुभएको हो। यो पटक सम्भवत पहिलो पटक प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दा फर्चोटको हिसाबलाई एउटा इण्डिकेटरका रूपमा लिएर गरेका छौं। आज मन्त्री परिषदको निर्णय सार्वजनिक गर्नुहुँदै उहाँले भन्नुभयो, यो पनि एकदमै पर्फेक्ट पद्धति हो भन्न खोजेको होइन, तर अहिलेसम्मको इतिहास हेर्दाखेरि उहाँहरूको कार्यक्षमताका हिसाबले सिफारिश गरिएको पहिलो पटक हो।

0: यात्रा हुन्छ। उहाँले मन्त्रालयको संख्या घटाएर अधिकतम 18 वटामा सीमित गर्ने गरी विभिन्न अध्ययनका आधारमा मन्त्रालय गाभ्ने प्रक्रिया अगाडि बढ़ाइएको पनि बताउनु भएको छ। नेपाली कांग्रेसका नेता एवं नेभी संघका पूर्व अध्यक्ष नयन सिंह महरले वर्तमान सरकारले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य रोक्नुपर्ने बताउनु भएको छ। आज डडेलधुरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता महरले देशका लागि जमीन र जनता उत्तिकै आवश्यक हुन् तर सरकार जनजीविका प्रति गैर संवेदनशील देखिन थालेको बताउनुभयो। एक अर्को प्रसंगमा नेता महरले संसद अधिवेशनबाट भागेर अध्यादेश मार्फत शासन चलाउने कुराको संसदको सर्वोच्चतामाथि धावा बोल्न खोजेको आरोप लगाउनुभयो। शक्ति सन्तुलनको अवधारणा विपरीत कार्यपालिकाबाट न्यायपालिकाको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको शुरूआत हुने र विधिको शासन धरापमा पर्ने हो कि भन्ने आशंका बढ़न थालेको महरको भनाई थियो। देशभरिका लाखौं बचतकर्ताको पसिनाको कमाई डुबेको सहकारी ठगी प्रकरणमा सरकार मुखदर्शक नबनेर छिटो छिटो समस्याको समाधान निकाल्नुपर्ने उहाँको भनाई छ। दोलखामा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्दो क्रममा रहेको उद्योग वाणिज्य कार्यालय दोलखाले जनाएको छ। जिल्लामा युवाहरू नहुनु, उद्योगबाट राम्रो आमदानी गर्न नसक्नु लगायतका कारण उद्योग दर्ता गर्ने क्रम घट्दो रहेको कार्यालयले जनाएको छ। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य कार्यालय दोलखाका प्रमुख भास्कर ढुङ्गानासँग कुराकानी गरेका छौं।
1: वाणिज्यतर्फ चाहिँ जम्मा हाम्रो 3545 वटा छ भने उद्योगतर्फ आजको मितिसम्म हेर्दाखेरि 4843। यो उद्योग कार्यालयको स्थापना भएको हामीले भेटेको रेकर्डदेखिको हालसम्मको रेकर्ड हो यो र टोटल गर्दाखेरि चाहिँ 8373 वटा यो जिल्लामा उद्योग स्थापना भएको देखिन्छ। म उद्योगी हुँ, म उद्योगै गर्न मचान उद्योग खोल्ने चाहिँ कम जस्तो मात्र लाग्छ मलाई। सब भूकम्पमा आउनु नानीलाई चाहिँ दर्ता भएको उद्योगीलाई मात्र अनुदान दिने, सहयोग हामी दर्ता भएको उद्योगलाई मात्र गर्छौँ भनेपछि अनुदानको लागि बढी धेरै जस्तो चाहिँ दर्ता भएको पाएँ मैले आफ्नो म व्यक्तिगत र अर्को कुरो उद्योग वाणिज्यसँग पनि निर्वाचन पनि हुँदो रहेछ चुनाव अनि आफ्नो मान्छेले यसो त्यहाँ मेम्बर भएर त आफ्नो मान्छेलाई भोट हाल्न पनि पाइयो। यस्ता यस्ता कारणहरूले चाहिँ बढी उद्योग त सबै असफल त भन्दिनँ म। जसले उद्योग भनेर खोलेको छ त्यसलाई म उद्योगी हुँ, म उद्योग गर्छु भन्ने भावना चाहिँ कमै मात्रै दिएँ। कतिपय उद्योगको नाममा यहाँ उद्योग खोले हुन्छ म प्रोपाइटर भन्ने नै त्यो उद्योगीले नै थाहा हुँदैन, अरूले खोलिदिया हुन्छ त्यही अनुदान लिनको लागि भोट हाल्न लागि मात्रै गरिदिया हुन्छ। यस्ता यस्ता समस्या चाहिँ अलिअलि
2: यहाँले भने जस्तै यो परिपाटी पनि छ। अहिले गाउँपालिकाहरूले अनुदान दिन्छन् त्यसकारण पनि धेरै उद्योगहरू चाहिँ अनुदान लागि पनि दर्ता छन्। तर दर्ता भएको उद्योग मध्ये कति उद्योगले सञ्चालन छन्, कति उद्योग चाहिँ खारेज भए भन्ने जानकारी छ?
1: कच्चा पदार्थको अभाव, किबीको मार्केटिङका समस्या जस्ता कुराहरूले र मान्छे चाहिँ विदेशी क्रमले गर्दाखेरि उद्योग अब चाहिँ बिस्तार त्यति बेला जतिले खोलियो अनुदान दिन पनि कम हुँदै हुन थाल्यो होइन, त्यसले गर्दा क्रमशः खारेजीको पनि क्रम छ।
2: महिलाहरूको नाममा उद्योग खोल्दा केही सहज हुने व्यवस्था छ सर?
1: अहिले वर्तमान नियममा चाहिँ 50% हामी 12,000 लाग्नु छ नि महिलाहरूमा, 6,000 कुल पुँजी कति राखेर कस्तो कति ठुलो उद्योग दर्ता गर्ने भन्ने कुरोले भर पर्छ।
2: भनेपछि दोलखामा बिस्तारै उद्योगहरू सञ्चालन गर्नेको संख्या घट्दो छ।
1: मैले चाहिँ अब अहिले के भन्ने गरेको छ भने गुणस्तरीय उद्योग खोल्नुहोस्, तपाईँ त्यो अनुदान लिनलाई मात्रै खुल्नुभन्दा अगाडि निवेदन दियो भने म कहिले काहीँ हेर्न पनि जान्छु कि कतिवटा छ तपाईँको, खै के तपाईँ के अब कृषि उद्योग बनाउनु के छ तपाईँले, कतिवटा बिरुवाहरू के छ कृषि तपाईँको देखाउँदा गाई बस्तु कति पाल्नु भएको छ, त्यो उद्योग मात्र भनेर खोले अन्नलाई गुण नखोल्नु। अहिले चाहिँ गुणस्तरीय उद्योग चाहिँ खोल्नुहोस् है, उद्योगी बन्नुहोस्, उद्योगी साँच्चीकै हुने भन्ने त्यस्तो खालको चाहिँ प्रयास गरेर मात्रै हामी दर्ता गर्ने गरेका छौँ।
2: युवाहरूको उद्योग सञ्चालनतर्फ दोलखामा कतिको आकर्षित भएको देख्नुहुन्छ? युवाहरूले उद्योग सञ्चालन गरेका छन् दोलखामा?
1: छैन भन्न त मिल्दैन, नाम चाहिँ युवाहरूको पनि युवाहरू चाहिँ हुँदैनन्, युवाहरू त पाउनै गाह्रो भइसक्यो। गाउँघरतिर म यसो कहिले कहीँ जान्छु अनुगमन गर्न, बुढाबुढी मात्रै त्यो खेती धान दिने मान्छे नै छैन। नाम युवाहरूको राख्यौँ त्यति ठुलो युवाहरूले नै उद्योग गरेर चाहिँ कम देखिँदैन, बरु महिलाहरूको नाममा बढी देखिन्छ, राष्ट्र छुट भएर पनि होला र महिलाहरू के जाँगरीलाई पनि के गर्न पनि देखिन्छ। सबैले सबै उद्योग नराम्रै छन् भन्न मैले भन्दिनँ।
2: उद्योगमा दोलखाका नागरिकले कति चाहिँ रोजगारी पाउँछन्?
1: 8,000 सबै अहिले सक्रिय छैनन्, कतिपय बन्द पनि भएर गएका छन्। यसमा प्रत्यक्ष अप्रत्यक्ष गरेर यसमा चाहिँ केही न केही नै एउटामा 2-3 जनाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पाएकै हुन्छन्। सरदर 5,000 चालु छन् भने नि 15-20,000 त मजाले पाए नि।
3: हार्दिक निमन्त्रणा, दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीम बहादुर बुढाथोकी, भान्जा अनुस बुढा

0: थोकी, ईश्वर बुढा थोकी, गुरूहरू दुर्गा बहादुर बुढा थोकी, ठाकुर बहादुर बुढा थोकी, ललित बहादुर बुढा थोकी, पुर्खाहरू रंगध्वज बुढा थोकी, भरत बुढा थोकी, कमनध्वज बुढा थोकी, सैनध्वज बुढा थोकी, लाल बहादुर बुढा थोकी, भक्त बहादुर बुढा थोकी, श्याम बहादुर बुढा थोकी। अन्य थप जानकारी को लागि सम्पर्क नम्बर 9862401695 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाङ्गु दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलखा। हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्राङ्गण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब पालो दोलखा र आसपासका स्थानीय गतिविधि। गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन र त्यहाँ बनेका अवैध संरचना हटाउन कड़ा निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय दोलखाले कार्यान्वयनको प्रक्रिया तीव्र पारेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाका 9 स्थानीय तह र सबै सरकारी कार्यालयहरूलाई औपचारिक पत्र काट्दै आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक एलानी र प्रति जग्गा अतिक्रमणको विस्तृत विवरण तत्काल पठाउन निर्देशन दिएको हो। प्रशासनले स्थानीय तहमा आफ्नो क्षेत्राधिकारभित्रका यस्ता सम्पत्ति जोगाउन र अतिक्रमण भएका ठाउँको लगत संकलन गरी पठाउन ताकेता गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सूचना अधिकारी औलख बहादुर आलेले जानकारी दिनुभयो। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार दोलखामा करिब 45 हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। विशेष गरी सदरमुकाम चरिकोट, कालिन्चोक, सैलुङ, कालापानी, गैरी, देउराली, सोती, खैढुङ्गा, तामाकोशी, मालुखोला, भेटपुर, सेउली र पौटी लगायतका 11 भन्दा बढ़ी स्थानमा संस्थागत र व्यक्तिगत रूपमा वनको जग्गा मिचेर पक्की संरचनाहरू बनाइएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष दोलखाको मेल घुम्ती काटाकुटी 21 किलो सड़कका लागि 1,35,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्ष 82-83 बागमती प्रदेश भौतिक पूर्वाधार विकास कार्यालय मार्फत भीमेश्वर नगरपालिका वड़ा नम्बर 5 मेल घुम्ती काटाकुटी 21 किलोमिटर सड़कका लागि 1,35,00,000 रूपियाँ बजेट विनियोजन भएको भीमेश्वर नगरपालिका वड़ा नम्बर 5 वड़ा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मेल घुम्ती काटाकुटी 21 किलोमिटर सड़कका लागि 4,05,00,000 रूपियाँ सिफारिश गरिएकोमा 1,35,00,000 रूपियाँ विनियोजन भएको हो। जिल्ला सदरमुकाम मन्थलीलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित 2074 स्थापना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय अहिले अस्तित्व जोगाउने संघर्षमा पुगेको छ। सरकारवालाको लामो पहलपछि स्थापना भएको शिक्षालय 156 रोपनी क्षेत्रफलमा फैलिएको छ। पर्याप्त भौतिक पूर्वाधार, प्रयोगशाला र आवश्यक सुविधा हुँदाहुँदै पनि पछिल्ला वर्षमा विद्यार्थी निरन्तर घट्दै जाँदा शिक्षालय सञ्चालनमा गम्भीर चुनौती थपिएको हो। 3 डिप्लोमा तह अन्तर्गत कृषि बाली विज्ञान, पशु विज्ञान र फूड एण्ड डेरी टेक्नोलोजी विषयमा अध्यापन हुँदै आएको यो शिक्षालय उत्कृष्ट प्राविधिक संस्थाका रूपमा समेत सम्मानित भएको थियो। तर हाल विद्यार्थी अभावका कारण शैक्षिक गुणस्तर, नियमित कक्षा सञ्चालन र दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्न थालेको छ। शिक्षालय सञ्चालन समिति सदस्य टंक प्रसाद दाहालका अनुसार प्राविधिक शिक्षाप्रति राज्यको प्राथमिकता कमजोर भन्दा यस्तो अवस्था सिर्जना भएको हो। देशको पूर्वी भेगलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको बीपी राजमार्ग मनसून शुरू हुनु अघि नै पुनः जोखिमको घेरामा परेको छ। वैशाख महिना यता मात्रै पटक पटक सड़क अवरूद्ध भएपछि आगामी वर्षायाममा राजमार्गको अवस्था कस्तो रहला भन्ने चिन्ता यात्रु, व्यवसायी र स्थानीयवासीमा बढ़न थालेको छ। विशेषतः काभ्रेको भकुण्डे बेसीदेखि नेपाल थोकसम्मको खण्डमा खोला मार्फत बनाइएका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामै बग्न थालेपछि यात्रा असुरक्षित र कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ।
6: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: अब बाँकी प्रसंगहरू। नेकपा एमाले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकमा नियुक्त गरेका हुन्। मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि बधाई दिनुभएको छ। संवैधानिक परिषदले चौथो वैधतामा रहेको न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वैधता मिचेर प्रधान न्यायाधीश सिफारिश प्रथम दृष्टिमै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेश गर्नुभएको हो। न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरियतालाई सिफारिश गर्नु भनी परमादेशको माग गर्दै रिट पेश गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो। विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अनिराश्रु अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले शुक्रबार आज सर्वोच्चमा रिट दर्ता गराउँदै सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन्। संविधान र पटक पटकका आन्दोलनबाट सुनिश्चित गरिएको अधिकार सरकारको निर्णयबाट खोस्न नमिल्ने जिकिर रिटमा गरिएको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू काठमाडौँको माइतीघर मण्डलामा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन्। काठमाडौँका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानवाधिकार देऊ लगायत लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका छन्। उनीहरूको प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठट्टाएर विरोध जनाएका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून याममा अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढ़ी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ। सामान्यतया जेठ अन्तिम साता जून 13 बंगालको खाड़ी हुँदै नेपालमा मनसून भित्रने गर्छ र असोजको अन्तिम साता या कार्तिकको पहिलो सातासम्म मनसून सक्रिय रहन्छ। विभागले भने जेठ 18 असोज 14 गतेसम्मको अवधिलाई मनसून ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ। सल्यानको दार्मा गाउँपालिका दुई भूस खोलामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। थारुल्ला चौरबाट भूस खोलातर्फ जाँदै गएको रा 1T4495 नम्बरको खाली ट्र्याक्टर आज दिउँसो करिब 1:30 सड़कबाट 15 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा ट्र्याक्टर चालक दार्मा गाउँपालिका दुई भूस खोलाका प्रदीप विक गम्भीर घाइते हुनुभएको छ। उहाँलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएको थियो तर स्वास्थ्य कर्मीले मृत घोषणा गरेको छ। दुर्घटनामा ट्र्याक्टरमा सवार 17 टेक बहादुर विक र 22 विशाल विक घाइते हुनुभएको छ। र अन्तर्राष्ट्रिय खबरमा दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले आज जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोप अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालनमा अस्थायी रूपमा अवरूद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाएको छ। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधान न्यायाधीशको सिफारिशले सरकारको नियतमा प्रश्न उठेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको टिप्पणी। वरियता मिचेर गरिएको प्रधान न्यायाधीश सिफारिशमा आफ्नै पार्टीबाट गएको उपसभामुखले समेत हस्ताक्षर गर्नु खेदजनक रहेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको भनाई। सीमा समस्या समाधान गर्न सरकारले भारतसँग कूटनीतिक सम्वादको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको दावी। र दक्षिणी रूसको एयर नेभिगेशन भवनमा युक्रेनको ड्रोन आक्रमणपछि 13 एयरपोर्ट अवरूद्ध। हवस् त, सैलुङ समाचारबाट बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
9: हजुर बुबा, नमस्कार।
10: नमस्कार नानी, नमस्कार।
9: के छ खबर, सन्चै हुनुहुन्छ?
10: सन्चै छु नानी।
9: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
10: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
10: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046। हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
6: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
6: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
6: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: ती सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062, 9844648062।
10: अरे यही थियो त, कहाँ सरे आजकल?
9: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
10: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
11: हो नि रामा, चरीघ्याङमा रहेको मा पलाञ्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
10: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
11: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
10: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
11: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
7: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
11: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
12: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
14: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
13: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
14: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 98-40-57-93-24 र 98-45-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ

0: हर्ने, दाँतको एक्सरे गर्ने,
1: पहेँलो दाँतलाई चम्काउने,
0: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
0: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
0: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301872 र 9851120607।
2: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
0: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुरबालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूलधामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी कमनध्वज बुढाथोकी सैनध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूलधामी कृष्ण बस्नेत धामी तेज बहादुर बस्नेत पुजारी प्रेम बहादुर बस्नेत लेख बहादुर बस्नेत रामकृष्ण बस्नेत केदार बस्नेत कृष्ण बहादुर बस्नेत देवराज बस्नेत सीताराम बस्नेत धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलखा। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
6: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: बनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
9: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
10: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
9: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
10: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
9: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
10: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ

0: अन्य थप जानकारी को लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टूडियो कम्प्यूटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एगाटे यो त गजब भयो नि।
1: के गजब भयो?
0: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
1: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
2: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
3: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
4: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
3: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
3: फोटो र भिडियो चुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
5: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
3: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
5: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
3: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
5: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
3: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
5: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।

0: आवश्यकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू,
1: सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
0: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना,
2: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
0: र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल ए को जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
4: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
2: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने आकलन छ।
4: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%-55% छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%-45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%-65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले CIM बताउनुभयो।
5: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
4: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश दय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
6: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
4: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
7: हाम्रो अब आरिपिआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
4: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
8: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ, त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
4: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: कार्यविधि अगाडि बढेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने, एउटा हामीले सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिने भन्ने कुरा भयो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा, यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
4: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
0: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
9: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
0: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
13: 1816 सनको सुगौली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
0: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
14: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आयस्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
15: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरे 2042 सालतिर भनिन्छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिकरी हामीले 10 क्विन्टल जति आलु लाछौँ। योभन्दा पहिला बिक्री गर्यौँ। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
14: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
9: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाएँ, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको छु।
14: डडेलधुराको सदुमुकाम आसपासका तडीबाटा, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेत,
16: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको होइन आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खाना आलु उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ त्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ त्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ। पहिले
14: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
17: वन ऐन 49मा थिएन, नियमावली 51मा पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
0: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश
1: वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ
0: वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ
1: फागुनदेखि जेठसम्म आगो लाग्ने डर
0: आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
4: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
5: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो दाराहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
4: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छुरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बाह्रमासै पानी रै राख्छ।
4: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
6: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ।
4: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रूख बिरूवा पनि देखिन थालेको उहाँको भनाइ छ।
7: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछ।
4: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाडीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
8: जुन पर्यटक आए पनि गाड़ी छैन भन्ने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
4: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
8: एउटा त अहिले त भयो, अब अझ 1-2 थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले हामीले यो थालनी गरेका छौँ।
4: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसायी सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
9: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
4: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरूमध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2,00,000 बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
10: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कस्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
4: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
11: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेको छ?
11: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
12: आम्दानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष।

विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ। र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो रेडियो सयुङको समय सूचक हो।
1: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र केही

साथै यताबाट एउटा कथा वाचन हुँदै आएको थियो। कथाको शीर्षक हो प्रिय सानो, जसलाई ध्रुव कुँवरजीले लेख्नु भएको हो र कथाको आज अन्तिम भाग रहेको छ। ध्रुव कुँवरले लेख्नु भएको कथा प्रिय सानुको अन्तिम भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मीठो सांगीतिक कोसेलीबाट गर्न चाहन्छु। सांगीतिक कोसेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा प्रिय सानुको अन्तिम भाग लिएर आएको छु, जसलाई ध्रुव कुंवरजीले लेख्नु भएको। अब सुनौ ध्रुव कुंवरले लेख्नु भएको कथा प्रिय सानुको यो अन्तिम भाग।

उनी भन्दै थिइन् कालो मलाई छोडेर जान लाग्नु भएको है हजुर मलाई छोडी नजानु मेरो कोही छैन भनेर पनि भनौँ कसरी म किन यस्तो बेहालमा छु आज मसँग केही छैन कोही छैन भने जस्तो भइरहेको छ कहाँ जाउँ के गरौं मन यसै बिग्रिएको छ सम्हाली नसक्नु छन् हजुरका यादहरू साँच्ची कालो म त हजुरको चिन्ताले गर्दा नै बिरामी हुन्छु जस्तो छ न त खान मन लाग्छ न त निन्द्र लाग्छ हिजो भन्दा आज झन् कमजोर हुँदै गएको छु हजुर मलाई छोडेर कहाँ गएको हो कि राम्रोसँग जानु के गर्नु त नि आफ्नो सधैँ ख्याल गर्नु जबसम्म सासले साथ दिन्छ तबसम्म हजुरको माया सम्हालेर हजुर आउने बाटो हेरेर हजुरलाई पर्खिएर बस्नेछु आखिर कालो मन दुखे पनि आँसु रोकी हाँस्नु पर्दो रहेछ बल्ल थाहा हुँदैछ कालु हुँदाको सस्तो नहुँदाको कस्तो भन्ने हजुर यही नजिकै हुँदा कहिले मलाई त्यस्तो नरमाइलो फिल नै भएन हजुर मेरो साथमा मेरो वरिपरि हुनुहुन्थ्यो जस्तै लाग्थ्यो सधैँ तर आज एकाएक सबै कुरा टाढा टाढा भए जस्तै लागिरहेछ मैले भने मेरी प्रिय सानो उदास भएको होइन सधैँ खुसी भएको सुहाउँछ त्यसैले सधैँ खुसी हुने गर मेरो लागि भए पनि मेरी प्यारीलाई छोडेर म जान लागेको कहाँ हो र मेरी प्यारीलाई मेरो दिलमा सजाएर सँगै लिएर जाँदैछु सानो मन त मेरो पनि कति धेरै रोएको छ मैले नभनेर मात्र हो तिमीलाई भन्दा पनि झन् गाह्रो मलाई भएको छ जसरी पनि आफूलाई सम्हाल्नु पर्छ प्यारी तिमीलाई जे गर्न मन लाग्छ जे भन्न मन लाग्छ सबै मसँग भन्ने गर त्यो आँखामा आँसुहरू कसैलाई देखाउने होइन सबैको सामु धेरै खुसी छु भन्ने पार्नुपर्छ है ढुक्क भएर बस प्यारी म तिम्रै हो अरू कसैको होइन आज मेरो मनले तिमीलाई गरेको माया जति धेरै छ नि त्यो माया कहिले पनि कम हुने छैन।

आफैलाई सम्हाल्ने केही गाह्रो हुन्थ्यो। एक मनले त सोच्थ्यो, होस् म पापलाई छोडेर जाँदिन, बरु जे पर्छ पर्छ घर नै फर्किन्छु। यसरी आफ्नो प्राण प्यारीलाई म कसरी रुवाएर जाउँ, म घर फर्के भने मेरी पारू त खुसी हुन्छे। फेरि अर्को मनले सोध्थ्यो, होइन मैले यसरी हिम्मत हारेर आफू कमजोर बन्नु हुँदैन, यति धेरै माया र साथ दिने मेरो पारू सधैँ छिन्। घरको जिम्मेवारी बोकेर आमा बुवाले म माथि गर्नुभएको आशा लिएर हिँडेको छु। म फर्केर घर गएँ भने मेरो आमा बुवाले म माथि गर्नुभएको आशा भरोसा र विश्वास सबै चकनाचुर हुनेछ। यस्तै सोच्दै मैले आफैले आफैलाई सम्हाल्दै बसेँ। यसरी कुरा गर्दा गर्दै दुबईको लागि प्लेन तर्फ जानलाई एनाउन्स भयो। म जसँग हुँदै पारूसँग फोन गरेर बिदाई मागे। सानो, म अब जाने बेला भयो, अब मेरो फोन लाग्दैन, तिमीले आफूलाई सम्हाल आई, आफ्नो धेरै ख्याल गर भन्दै आँखाभरि आँसु लिएर भने। तर पारूले हस राम्रोसँग जानु कालु भन्ने बाहेक अरू केही बोल्न सकेकी थिएनन्। उसको सुकसुक रुदै गरेको आवाज मात्र आइरह्यो। मैले मन भारी बनाए फोन राखे र घरमा आमालाई र काठमाडौँको साथी अनुभवलाई अब म उड्ने बेला भयो भनेर फोन गरेर बिदा मागे। त्यो दिन त्यो पल मलाई प्लेनसम्म जान पनि निकै गाह्रो भयो। मेरो खुट्टा लगलग कामिरहेको थियो, मैले टेकेको जमिन पनि भासिएको जस्तो भएको थियो। मानौ म धरती छोडेर उड्न लागेको होइन, आफ्नो प्राण नै त्याग्न लागेको चाहिँ महसुस हुँदै थियो। तर जसरी पनि मलाई आफ्नो गन्तव्यमा पुग्नु थियो र आफूलाई सम्हाल्दै म नेपाललाई बाई गर्दै दुबईतिर प्रस्थान भए। यसरी म दुबई पुगेपछि आफ्नो गाउँका संगी साथीहरू अनि काम गर्दा चिन्जान भएका सबैसँग भेटघाट गरे। गाउँतिरको मिठा मिठा ताजा हाल खबर सुनाए। कहिले यता कहिले उता गर्दा गर्दै दुई तीन दिन यत्तिकै बितेको थियो। मैले पहिला जुन ठाउँमा काम गरेर छुट्टीमा गएको थिएँ त्यो ठाउँमा काम पाइन। मैले काम गर्ने सुपर मार्केटको अफिसदेखि फोन आयो, अर्को ब्रान्चमा जाने आदेश दियो। तर पहिले आफूले काम गरेको ब्रान्च छोडेर अर्कोमा जाँदा आफूलाई एकदमै असहज भएको महसुस गरे। काम पनि पहिलाको भन्दा अलि जटिल नै परेको थियो। आफूले धेरै जिम्मेवार लिनुपर्ने, अरूले गल्ती गरे पनि कहिलेकाहीँ आफूले सुन्न पर्ने, त्यो गल्ती आफैले झेल्नु पर्ने हुन्थ्यो। त्यहाँ काम गर्ने मान्छेहरू सबै मेरो लागि नयाँ थिए, त्यसैले पनि आफूलाई एक्लो ठान्ने गर्दथे। सुरु सुरुमा मलाई स्टाफहरूसँग घुलमिल हुन निकै गाह्रो पनि भएको थियो। बिस्तारै बिस्तारै सबैसँग हाँस्ने बोल्ने गर्दा गर्दै त्यो ठाउँ त्यो काम अनि त्यहाँका सबै मान्छेहरू निकै प्यारो हुँदै गएका थिए। पारूलाई फोन गरेर सबै कुरा भनिसकेको थिए। आफू सुत्ने उठ्ने खाने बस्ने ड्युटी जाने आउने सबै समयको जानकारी गराइसकेको थिए। पहिला जस्तै हाम्रो कुरा गर्ने समय फिक्स भइसकेको थियो। म र पारू मेहजमा कहिलेकाहीँ मुक्तकद्वारा आफ्नो पीड़ा पोख्दै लेख्थ्यौं, कहिलेकाहीँ भिडियो कल गर्दै एकअर्कालाई खुशी व्यक्त गर्दै कुरा गर्ने गर्थ्यौं भने कहिले दुखी हुँदै रुँदै कुरा गर्ने गर्थ्यौं। एकछिन म अनलाइन आउन ढिला भयो भने पारूले आँतिँदै म्यासेजको बर्सात गरेकी हुन्थिन्। पारूलाई मैले समाजको सामु पारूको सिउँदोमा सिन्दुर र गलामा पोते पहिराइदिएर आफूले आफ्नो घरमा नभित्राए पनि मैले पारूलाई मनदेखि श्रीमती मानेको थिएँ भने पारूले पनि मलाई आफ्नो श्रीमान। त्यसैले हामी म्यासेजमा फोनमा कुरा गर्दा बुढाबुढी भन्दै कुरा गर्ने गरेका थियौं। कहिलेकाहीँ पारूले रुँदै भन्ने गर्थिन्, बुढा मलाई खै हजुरले सिन्दुर पोते लगाइदिएर मेरो नामको पछाडि हजुरको थर नदी यसरी किन मलाई एक्लै छोडेर जानुभयो प्यारा, म हजुर बिना कसरी बसौं, दिनरात हजुरको यादले सताउँछ, मेरो भन्नु कोही छैन प्यारा, हजुर जसरी भए पनि छिटो आउनुहोस् न, म हजुर बिना एकछिन पनि बाँच्न सक्दिन। मैले भने, प्यारी सानो मेरी बुढी यसरी तिमी रुन्छौ भने यो परदेशको ठाउँमा म कसरी आफूलाई सम्हालेर बसौं, भन त तिमीले त केवल आफ्नो बारेमा मात्र सोचेर भन्यौ, यसरी नरुन सानो, आफूलाई सम्हाल, एकपटक मेरो बारेमा पनि सोच्ने गर, यो परदेशको ठाउँमा बिरानो मुलुकमा न आफ्नो भन्ने कोही छ न त मलाई बुझ्ने मानिस कोही छ, केवल तिम्रो साथ र बाबा आमाको सहारामा रुँदै बसेको हुन्छु, तिम्रो त त्यहाँ साथीभाइ परिवार सबै जान हुनुहुन्छ, यहाँ मेरो को छ त भन त, मलाई पनि त तिमीलाई सिन्दुर पोते लगाइदिएर समाजको सामु आफ्नो बनाए, मेरो घरमा भित्राउने रहर नभएको कहाँ हो र प्याई, यसरी रोएर तिमी आफू पनि कमजोर हुन्छौ भने मलाई पनि कमजोर बनाउँछौ, अब केही वर्ष मलाई पर्खेर बस प्यारी, म आउँछु तिम्रो लागि खुसी सारा बटुलेर हाम्रो सुन्दर सपना सजाउनलाई। मैले यसरी पारूलाई सम्झाउँदा पारू भक्कानिएर रुने गर्थिन् अनि सँगसँगै म पनि पारूसँगै रुने गर्थे। मेरो ड्युटी सकिने बित्तिकै यसरी पारूसँग कुरा गर्ने दिनचर्या बितिरहेको थियो। दुवैजना सानो सानो कुराहरू पनि एकअर्कालाई नभनी बस्न सक्दैनथ्यौं। पारूलाई मेरो यादले छटपटी भएको बेलामा मलाई रुँदै म्यासेज गर्दा मैले धेरै सम्झाइ बुझाइ गर्ने गरेको थिएँ। पारूसँग अनलाइन हुन्जेल मैले कसैको म्यासेजको वास्ता गर्दैनथे। पारू नै मेरो जिन्दगी, पारू नै मेरो सब थोक, पारू छ त म छु, पारू छैन त मेरो कोही छैन भन्ने सोच हुन्थ्यो मलाई। यसरी म पारूसँग एकहोरो हुँदै

कुरा गर्न थालेपछि मलाई माया गर्ने मेरो साथीहरू मबाट टाढा हुँदै जान थाले, किनकि जतिसुकै म्यासेज गरे पनि मैले साथीभाइको म्यासेजको रिप्लाई दिने कुनै हेक्का नै हुँदैनथ्यो। यस्तै मिठा मिठा कुरा गर्दा गर्दै समय धेरै छिटो छिटो बितिसकेको थियो। म दुबईमा आएको पनि लगभग 4-5 महिना हुन लागिसकेको थियो। फाल्गुन महिनाको समय महाशिवरात्रीको दिन पारूले मलाई बिहानै म्याज गरेर भनेको थिइन्, आज शिवरात्री, हजुरको नाममा व्रत बस्छु, आज घरमा छिटो छिटो काम सकेर शिवजीको मन्दिर जान्छु, अनि घरबाट जाने बेलामा मैले हजुरलाई धेरै फोटोहरू खिचेर पनि पठाउँछु, तर कालु आज दिउँसो हजुर उठेर ड्युटी जाने बेलामा म हजुरसँग बोल्न पाउँदिन होला। मैले भने, सानो कति टाढा जाने हो र मन्दिर दिनभर नै भुल्ने गरी, अनि तिमी कोसँग जान्छौ त नि? उनले भनिन्, साथीहरूसँग, हजुरको घर अर्थात मेरो हुनेवाला घरको बाटो हुँदै दारा पनि जाने हो कालु, जान आउन थोरै समय लाग्छ होला, अनि त्यसैले दिउँसो आउन सक्दिन होला भनेर भनेको। घोराई बजारदेखि लगभग 25 मिनट टाढा बबई खोला पार गरेर हल्का उकालो 10 मिनट हिँडेपछि धारा पनि एकदमै प्रसिद्ध एकदमै चर्चित शिवजीको मन्दिर आउँछ, जहाँ शिवरात्रीको दिन पूजा गर्नको लागि हजारौं भक्तजनहरूको घुइँचो लाग्ने गर्छ, निकै रमाइलो मेला पनि लाग्ने गर्छ। मैले नै भन्न सकिन, खुसी खुसीले हुन्छ जाओ, भिडभाड निकै हुन्छ होला, छिटो पूजा गर, छिटो नै घर फर्कने कोसिस गर, तर आफ्नो धेरै ख्याल गरेर जाऊ, धेरै राम्री भनेर जाने होइन है मेरी प्रिय सानो, फेरि अरू कसैले नजर लगाउला मेरी प्यारीलाई। उनले भनिन्, कालु हजुरले मेरो बिल्कुल चिन्ता नगर्नु, मलाई नजर हजुरले लगाइसक्नु भएको छ, अब अरू कसैको नजर म माथि पर्नेवाला छैन। त्यति कुरा गरेपछि म सुते। पारूले आफू घरदेखि निस्कने बेला 4-5 वटा फोटो क्लिक गरी फोटो सँगै केही शब्दहरू लेखेर मलाई म्यासेज गरेर छोडेकी थिइन्। मैले उठेर पारूको म्यासेज हेर्न साथ एकैछिन हेरेको हेरे भए। पारूले लेखेकी थिइन्, कालु हेर्नुहोस्, आज मनमा धेरै रहर जागिएको छ, हजुरसँग मैले मागेको कुरा सिन्दुर पोते चुरा आज म आफैले मन्दिरमा लिएर जाँदैछु, भगवान साक्षी राखेर हजुरको नाम पारेर हजुरलाई नै मेरो भगवान सम्झेर कहिले काहीँ लगाउने रहर गरेकी छु, हजुर फर्किएर नआउँदासम्म आफ्नो मन आफैले बुझाउनको लागि यो सब गर्दैछु। कालु साँझ मन्दिरदेखि म घर फर्किएपछि हजुरको लागि भनेर आज बेहुलीको रूपमा सजिएर कोठामा एक्लै हुँदा सिन्दुर पोते चुरामा फोटो पनि पठाउनेछु, अनि मलाई कस्तो देखिन्छ भन्नुहोला है। यो सबै म्यासेज अनि फोटो देख्दा मेरो मन पनि धेरै खुसी भएको थिए। सोचे उठ्ने बेला यस्तै माया रूपी म्यासेज अनि फोटो सधैँ हेर्न अनि पढ्न पाऊ भनेर। पारूको तस्विर यस्तो थियो कि सिम्पल कुर्ता सुरुवालमा सजिएकी, जति तारिफ गरे पनि कम हुने, कालो कलरको कुर्थामा अगाडिपट्टि हल्का गोल्डेन अनि सिल्भर कलरले फुलबुट्टा भरिएको रातो सुरुवाल अनि साथमा रातै सल टक्क दायाँ कुममा तलसम्म झारेकी, निधारमा सिउँदो नजिकै रातो टिका, त्योभन्दा थोरै तल दुई आँखी भुइँको बीचमा सानो कालो टिका मिलाएर लगाएकी, उसको त्यो कर्ली कपाल हल्का खैरो खैरो कलर गरेकी, खुल्ला छोडेर त्यो कपाललाई बायाँ कुमदेखि अगाडि लिएकी, एउटा हातमा चुरा भरेकी, अर्को हातमा घडी बाँधेकी, कानमा कुर्थाको कलरसँग मिल्ने झुम्का लगाएकी, मन्द मन्द मुस्कान, उसको हातमा पूजाको थाली झालेमाले जाले रुमालले छोपेकी, सायद उसको रूप रंग उसले लगाएको पहिरन देखेर त्यहाँ मन्दिरमा पनि शिवजीलाई छुट्याउन गाह्रो भएको थियो होला, मेरी पार्वती कुन चाहिँ हुन् भनेर। मैले पारूको तस्विर एकछिनसम्म हेरेको हेरे गरेर बसे, अनि आफ्नो मोबाइलमा पारूको तस्विरलाई स्पर्श गर्दै भने, सो क्यूट मेरी प्यारी परी जस्तै। अरूले हेर्दा पारू कुनै तरिकाले आधा अपुरो अस्तो देखिएको थिएन, तर मेरो नजरमा भने पारूको सुन्दरतामा भने हल्का कमी पाएको देख्यो। मनमा नै भने, प्यारी तिमी कति राम्री देखेकी छौ, सबै कुराले भरिपूर्ण भएकी छौ, मात्र एउटै कुराको कमी देख्यो, त्यो हो तिम्रो खाली गलामा पोतेको जुप्पा र सिउँदोमा मेरो नामको सिन्दूर। अब त्यो पनि केही वर्षपछि जसरी भए पनि पूरा गरिदिन्छु प्यारी, त्यसपछि तिम्रो यो सुन्दरतामा झन् निखर आउनेछ मेरी प्यारी, म त्यो समयको पर्खाइमा दिन महिना गन्दै बसेको छु प्यारी भन्दै, अनि सुस्तरी सानो स्वरमा आई मिस यु एन्ड आई लभ यु माई स्विट हार्ट भन्दै पारूको तस्विरमा चुम्दै एकहोर तस्विरमा हेर्दै आफैमा हराउँदै बसे। त्यो दिन पारूको म्यासेज र फोटोहरू हेरेर म खुसी हुँदै ड्युटी गएँ, तर पनि पारूसँग कुरा गर्नको लागि आँतिरहेको थिएँ, कति बेला साँझ पर्ला अनि धेरै कुरा गरौंला भनेर मलाई दिन कटाउन पनि गाह्रो भइरहेको थियो। पारूसँग कुनै दिन फोनमा कुरा गर्न पाइन भने मेरो मन राम्रोसँग काममा ध्यान नै जाँदैनथ्यो, मलाई बानी परेको थियो पारूको बोली सुनेर मात्र सुत्ने, पारूको बोली सुनेर मात्र उठ्ने, पारूको बोली सुनेर मात्र ड्युटी जाने, त्यसैले गर्दा पनि पारूको बोली नसुनेसम्म
मेरो मनले केही गर्न मान्न छोडेको थियो अनि कहिलेकाहीँ पारुसँग भन्ने पनि गर्ने गरेको थिएँ, तिमीसँग एकछिन बोल्न पाइन भने मेरो मन पागल जस्तै हुन्छ, न त केही गर्न मन लाग्छ, न त कहीँ जाने मन लाग्छ, न त केही खाने मन लाग्छ। किनकिन सानो, जे गर्दा पनि तिम्रो बोली नसुनेसम्म यो मन मान्दैन खुसी हुनको लागि। बल्ल तल्ल दिन डल्यो। त्यो दिन मैले कम्पनीमा बहाना बनाएर आफू बिरामी छु भनेर हाफ ड्युटी गरेर रुममा गएँ, पारूसँग धेरै कुरा गर्नको लागि भनेर। साँझ पख पारूले मिसकल गरिन्। मिसकल आउन साथ म अनलाइन गएँ। हामी अनलाइनमा कुरा गर्दा गर्दै फोटो हेराहेरी गर्दा गर्दै भिडियो कल गर्न सुरु गर्यौं। सधैँ भिडियो कल गर्न भनेपछि आनाकानी गर्ने पारू त्यो दिन भने खुसी हुँदै भिडियो कलमा खुसी भनेकी थिइन्। पारूलाई देख्न पाउँदा म पनि ज्यादै खुसी भएको थिएँ। पारूले म्यासेजमा भने जस्तै गरेर आफू बेहुली जस्तै भनेर बसेकी थिइन्। उनलाई सिन्दुर पोते चुरा एकदमै सुहाएको थियो, सुनमा सुगन्ध जस्तै। पारूको जति तारिफ गरे पनि कम नै हुन्थ्यो। आखिर आफूले माया गरेको मान्छे, मनदेखि चाहेको मान्छे जे जस्तो भए पनि आफूलाई एकदम राम्रो लाग्छ। यत्तिकैमा मैले पारूलाई प्रश्न गरे, पारू यो बेलामा तिमी यसरी सिङ्गारिएर बसेको बेलामा घरमा कसैले देख्नु भयो भने के जवाफ दिन्छौ? उनले भनिन्, के जवाफ दिनु र, कुनै जवाफ नै छैन मसँग, सिधै भन्छु हजुरको नाममा लगाएको यो सब भनेर। मैले भने, डाइरेक्ट यो जवाफ दिन तिमीलाई डर लाग्दैन? उनले भनिन्, आज मन्दिरमा वर मागेर आएको छु, अब मनमा डर हटिसक्यो, यो मनले हजुरलाई आफ्नै ठानिसक्यो, त्यसैले अब कसैको डर लाग्दैन, तर कालो एउटा कुराको भने सधैँ डर लाग्छ। मैले भने, सानो के कुराको डर लाग्छ? उनले भनिन्, कहिलेकाहीँ घर परिवारको कुरा सुन्दाखेरि यति धेरै माया हुँदा हुँदै कहीँ हजुरसँग छुट्नु पर्ने त होइन जस्तै लाग्छ। मैले भने, छुट्ने कुरा गर्दै नगर है सानो, तिमी आफैले भनेको थियौ धेरै पहिले, छुट्ने कुरा गर्यो कि डाँको छोएर रुन मन लाग्छ। याद गर सानो, यदि साँच्चीकै छुट्नु पर्यो भने म जिउँदो हुने छैन, तिम्रै यादमा तडपी तडपी मर्नेछु। हामी यस्तै मिठा मिठा कुरा कहिले फेसबुक पोस्टमा, कहिले कमेन्ट बक्समा, कहिले म्याजमा त कहिले भिडियो कलमा गर्दा गर्दै समय धेरै बितिसकेको थियो। मलाई गजल मुक्तक लेखेर फेसबुकमा पोस्ट गर्न खुब मनपर्ने अनि पारूलाई पनि मैले लेखेका गजल मुक्तक मनपर्ने। कहिलेकाहीँ पारूले पनि मेरै बारेमा सोचेर केही शब्द सृजना गरेर पोस्ट गर्ने गर्थिन्। हामी एकअर्काको पोस्टसँग पनि धेरै खुसी हुने गर्थ्यौं। हामी एकअर्काको पोस्टमा भन्दा धेरै कमेन्टमै नजर राख्ने गर्दथ्यौं, कसले कस्तो कमेन्ट गर्छ भनेर। कुनै शंकास्पद कमेन्ट देख्न साथ धेरै निधि खोदी गर्ने गर्थ्यौं। कहिलेकाहीँ कमेन्टकै बारेमा चर्काचर्की पनि हुन्थ्यो, तर जति जे भए पनि एकअर्कासँग एकछिन नबोली बस्न पनि सक्दैनथ्यौं। एउटा आगो हुँदा अर्को पानी बनेर भए पनि हामीले सम्बन्धलाई बचाइराख्ने गर्थ्यौं। एक दिन मैले पारूको बारेमा सोचेर एउटा रचना लेखेर फेसबुकमा पोस्ट गरे। मेरो पोस्ट यस्तो थियो, नरुकेर आएपछि आँखाबाट पानी भिजेछ, नरुकेर आएपछि आँखाबाट पानी भिजेछ, पढ्दैछ मलाई आजकल यस्तै बानी भिजेछ, थाहै भएन कुन बेला टुलाउँदा टुलाउँदै आज पनि तिमीलाई सम्झेर सिरानी भिजेछ। मिस्यु सानो, प्राय मेरो पोस्ट गर्ने समय भनेको कि त आफू ड्युटी जाने बेलामा, कि त आफू रुममा आएर सुत्ने बेलामा। पोस्ट गरेपछि सधैँ अफलाइन हुने मेरो बानी, अनि पोस्ट गरेको लगभग 6-7 घण्टापछि मात्र कमेन्ट हेर्ने गर्थे। जुन पोस्टमा धेरै कमेन्टहरू थिए, केटाहरूको भन्दा धेरै केटी साथीहरूको थियो। पारूले सबै कमेन्ट पढेको रहेछन्। एकजना साथीले रचनाकै आधारमा कमेन्ट बक्स गएर पोस्टको रिप्लाई गरेकी रहेछन्। त्यो रिप्लाई देख्न साथ पारूको मनमा शंका उत्पन्न हुन पुग्यो र त्यो कमेन्ट स्क्रिनसट गरेर मलाई म्याज गरेर छोडिछिन्। र म अनलाइन आउन साथ कल गरेर धेरै कुरा सोध्ने गरिन्, को हो, के हो, कसको अनुमतिमा उसको त्यस्तो कमेन्ट आयो, यदि हजुरको कोही हो भने ठिकै छ, यदि कोही होइन भने उसैलाई तपाईँको फेसबुक आइडीदेखि ब्लक गरिदिनु, नत्र मलाई एक एक कारण चाहिन्छ। मैले जति सम्झाई बुझाई गरे पनि पारूको बच्चा जस्तै जिद्दी गर्ने बानी जिद्दी नै थियो। केही न केही त सम्बन्ध छ जस्तो हजुरहरूको भनेर आफ्नै जित गर्ने गर्थिन्। फेरि पनि मैले फकाउने गर्थेँ, मनाउने कोसिस गर्थेँ। मेरी प्यारी सानो, केही सम्बन्ध छैन, फेसबुकमा साथी मात्र हो, न त उसलाई मैले राम्रोसँग चिनेको छु, न त उसँग केही कुरा गरेको छु, सायद ऊ पनि साहित्य प्रेमी भएर कमेन्ट गरेको होला, यसमा नराम्रो सोच्नु हुँदैन, आखिर त्यो कमेन्ट मात्र हो। हाम्रो चोखो मायालाई कमेन्टमा लगेर जोड्ने नगर, पोस्ट अनि कमेन्ट जस्तो पनि हुन सक्छ, त्यसमा हाम्रो मायालाई शंकाको धारमा राख्नु हुँदैन। यदि म गलत हुन्थे भने, यदि मैले अरूसँग कुरा गरेर तिमीलाई व्यवस्था गर्थे भने, सायद यति धेरै समय तिमीलाई दिन सक्ने थिएन होला, अरू कसैसँग कुरा गरेर बस्थ्यो होला। तिमीलाई राम्रोसँग थाहा पनि छ, मसँग भएको एक मिनट समय पनि तिमीसँग कुरा गरेर बिताउने गर्छु,
ड्यूटीको समय हुँदा पनि तिमीसँग कुरा गर्न भनेर सधैं 10-15 मिनट ढिलो जाने गर्छु। ब्रेक समयमा होस् या ड्यूटी सकिएपछि होस्, रूममा आउन साथ तिमीलाई नै बोलाउने गर्छु, तिमीसँगै पूरा समय बिताउने गर्छु। कहिलेकाहीँ तिमी पसलमा बिजी हुँदा पनि फोन होल्डमै राखेर कति बेला फ्री हुन्छौ भनेर तिमीले आफ्नो ग्राहकसँग कुरा गरेको सुनेर बसिरहेको हुन्छौ। फेरि पनि तिमीले म माथि शंका कसरी गर्न सक्छौ सानो? उनले भनिन्, कालु शंका गरेको त होइन हजुरमाथि, विश्वास त छ मलाई, तर पनि तपाईँको पोस्टमा अरू कोही केटीहरूले मायारूपी कमेन्ट गरेको देख्दा मलाई डाह हुन्छ, मनले अनेक सोच्ने गर्छ, कहीँ कतै मेरो कानलाई अरू कसैले आफ्नो बनाउने त होइन भन्ने मनमा डर लागेर आउँछ। मैले भने, पागल केटी हो कि तिमी, खुब नचाहिने कुरा सोचेर बस्नुपर्छ है, यो जुनी त के सयौं जुनीसम्म पनि म तिम्रै हो, यसमा कुनै शंका मान्नु पर्दैन, यदि म तिम्रो हुन सकिनँ भने अरू कसैको पनि हुने छैन, बरु यो जीवन एक्लै बिताइदिन्छु, तर तिम्रो साथ छोडेर अरू कसैको हात समाउन कदापि सक्दिन। सानो, बरु तिम्रो मन बदलिन सक्ला तर मेरो मन कहिले पनि बदलिने छैन, मेरो मन मुटु तिमीसँगै छ, आफ्नो मुटु बिना मान्छे कसरी बाँच्न सक्छ होला र, मेरो खुशी तिमीसँगै छ, तिमी नै टाढा भयो भने म कसरी खुशी हुन सक्छु होला भन त सानो। मैले यति भनिसकेपछि पारू चुप लागेर बसिन्, केही बोल्न सकिनन्। केही बेर पछि बिस्तारै भनिन्, कालो मलाई हजुरले यति धेरै माया गर्नुहुन्छ है, म जति रिसाए पनि आखिर हजुरले खुशी बनाएर छाड्नुहुन्छ, र त मलाई पनि बारम्बार रिसाउन मन लाग्छ, मेरो पनि कोही फकाउने मान्छे छ भनेर। थाहा छ कालो, जब म हजुरसँग रिसाए यस्तो गर्ने गर्छु नि, त्यो बेला मैले हजुरबाट चाहेको भन्दा पनि धेरै माया पाउँछु, अनि म धेरै खुसी पनि हुन्छु, त्यही भएर पनि खालि हजुरलाई सताउन अनि हजुरसँग रिसाउन मन लाग्छ। म र पारू यस्तै यस्तै कुरा नभएको दिन हुन्थेन, प्राय जसो पारूले सानो सानो कुरा लिएर मसँग झगडा गर्ने नै मुड बनाएर बसेको जस्तै गर्थिन्। कहिलेकाहीँ म सधैँ अनलाइन आउने समयभन्दा 2-3 मिनट ढिलो भए पनि पारू रिसाएर बस्ने गर्थिन्, किन ढिलो गर्नुभयो, कहाँ जानु भएको, यस्तै यस्तै कुरामा कराउने बाटो मात्र खोज्ने गर्थिन्। तर पनि मलाई पारूको रिस अनि झगडासँग पनि माया बसिसकेको थियो, त्यसैले गर्दा पनि मलाई पारूको रिस केही जस्तो लाग्दैनथ्यो, पारूको रिसमा पनि धेरै माया हुन्थ्यो, त्यो मैले राम्रोसँग बुझेको थिएँ। पारू रिसाएर बोले पनि म सधैँ हाँसेर बोल्ने गर्थे, यसरी म सधैँ हाँसेर बोल्दा पारूले आफै भन्ने गर्थिन्, कालु म हजुरसँग कति रिसाएर बोले पनि कति झगडा गर्दा पनि किन हजुर हाँसी हाँसी बोल्नुहुन्छ। मैले मजाले जवाफ दिन्थे, मेरी प्रिय सानो, तिमीलाई मैले राम्रोसँग बुझेको छु, तिमीले कसैलाई नराम्रो सोच्न सक्दिनौ, कसैको मन दुखाउन चाहदिनौ, तिमीले घरमा झगडा गरे पनि पसलमा आएर कसैसँग कुरा गर्दा चित्त नबुझे पनि तिम्रो मन कसैले दुखाए पनि आखिर सबैको रिस मैमाथि पोख्ने गर्छौ, अनि जति कराए पनि मैसँग कराउने गर्छौ, यो तिम्रो पहिलेदेखिको बानी हो। सानो, मलाई तिमीसँग मात्र होइन तिम्रो रिससँग, तिम्रो झगडासँग, तिम्रो त्यो बच्चा जस्तो जिद्दी बानीसँग पनि एकदम माया बसेको छ, त्यही भएर पनि म तिम्रो रिस शान्त नहुँदासम्म चुपचाप लागेर तिम्रो कुरा सुनेर बसिरहेको हुन्छु, जति कराउँछु मसँग कराऊ, जति रिसाउनु छ मसँग रिसाऊ भनेर। यस्तै कहिले झगडा गर्ने, कहिले रिसाउने, कहिले फकाउने, कहिले हाँस्ने, कहिले रुने, कहिले माया गर्ने, कहिले बिल्कुलै एकअर्काप्रति माया नभए जस्तो गर्दै हामीले आफ्नो समय बडो मजाका साथ गुजार्दै आएका थियौं। सधैँ साँझ पसल बन्द गरेर पारू घर जाने बेलामा मसँग धेरै थोरै जति हुन्थिन्, अनलाइन कुरा गर्दै घर जाने गर्थिन्। एक दिनको कुरा हो, पारू र म फोनमा कुरा गर्दा गर्दै अचानक फोन काटियो, फोन काटिन साथ मैले फोन लगाए तर उठेन, फेरि लगाए फेरि पनि उठेन, त्यसपछि पसलको मोबाइल नम्बरमा फोन लगाए त्यसमा पनि उठेन, म्यासेज गरे कुनै रिप्लाई नै आएन, सायद बाटोमा कोही चिने जानेको मान्छे भेटियो होला त्यसैले अचानक फोन काटिनु होला, अनि उसैसँग बोल्दै जाँदा म्यासेजको रिप्लाई गर्न सकिन होला भन्ने सोचेर, अनि अनलाइन आएपछि मलाई जसरी पनि म्यासेज गर या मिसकल गर है सानो भनेर म्यासेज गरेर छोडेर अनि आफ्नै काममा ध्यान दिन थाले। धेरै बेरसम्म पारूको म्यासेज या कल केही आउँछ कि भनेर पर्खाइमा बसे, मैले मन पारूतिर अनि आँखा बारम्बार मोबाइलतिर लगिरहेको थिएँ, कुर्दा कुर्दै ड्युटी पनि सकियो तर पारूको कुनै म्यासेज आएन। पारू घरमा पुगेपछि झट्ट कहिले पनि फोन गर्ने गर्थिनन् किनकि उनलाई घरमा आमा बुबा अनि दाई भाउजूको सामु फोनमा बोल्न अनि फोन चलाएर बस्न डर मान्ने गर्दथिन्। राति सधैँ सुत्ने बेलामा मेरो लागि धेरै म्यासेज लेखेर छोड्ने गर्थिन् तर त्यो दिन मैले साँझ गरेको म्यासेज पनि पारूले सिन गरेको थिएनन्। म धेरै सोचाइमा परे, आखिर किन म्यासेज हेरिनन्, किन फोन गर्दा पनि रिसिभ गरिनन्, सधैँ सुत्ने बेला एकदम धेरै म्यासेज गरेर छोड्ने मेरो पारूलाई के भएछ आज भन्दै मनमा धेरै कुरा खेलाउँदै बसे। बारम्बार फोन लगाउन पनि मनले मान्दै मानेन,
किनकि कहीं कतै मेरो कलले गर्दा पारूलाई घरमा नराम्रो पो हुन्छ कि भन्ने सोचेर त्यो दिन पारूको मिठाई मिठाई मेसेज पढ्न नपाएर यतिकै सुते। उठ्ने बेला पनि मन्डी उठी जाने बेलासम्म त पक्कै अनलाइन आउने छिन् भन्ने आश राखेर मनमा निदाए। बिहान भनौँ या दिउँसो, म उठ्ने समय भनेको सधैँ 10 बजे थियो। त्यो दिन मलाई पारूसँग कुरा गर्न नपाएको हुनाले राम्रोसँग निन्द्रा पनि लागेन। त्यो दिन सधैँभन्दा छिटो उठे, उठ्न साथ मोबाइल हेरे, तर पारूको कुनै म्यासेज थिएन। निराश हुँदै आफू फ्रेस भएर ड्युटी जाने पूरै तयारी गरेर पारूलाई फोन गर्न थाले। पारूको पर्सनल मोबाइल नम्बरमा फोन लगाए तर लागेन। पर्सनल नम्बरमा फोन नलागेपछि पसलको नम्बरमा फोन लगाए। फोन गएको पहिलो घण्टीमै पारूले फोन रिसिभ गरिन् र म केही बोल्न नपाउँदै आफैले रोँदै भन्न थालिन्, सरी कालो। मैले आँतिँदै सोधे, के भयो सानो, किन रोए कि, किन मसँग सरी भने कि? उनले भनिन्, कालो, हिजो चाहेर पनि हजुरको फोन रिसिभ गर्न सकिन, राति सुत्ने बेला म्यासेज पनि गर्न सकिन, अनि आज सधैँ अनलाइन आउने समयमा अनलाइन आउन पनि सकिन। मैले भने, ल ठिकै छ, यसमा रुनु पर्ने कारण चाहिँ के छ त अनि, बेकारमा किन रोए कि? उनले भनिन्, भन्छन् नि कालो, जीवनमा आफ्नो त भर छैन, के भर अर्काको। मैले भने, सानो किन कुरा घुमाइ फिराइ गरे कि, आखिर भएको चाहिँ के हो सिधा भन न। उनले भने, हुन त त्यस्तो केही भएको छैन, तर मलाई गलत नसम्झिनु होला है, हिजो हजुरसँग कुरा गर्दा गर्दै किन फोन काटियो सब भन्छु। मैले भने, मैले तिमीलाई गलत कहिले पो सम्झेको छु र, भन न सबै कुरा। उनले भनिन्, पहिलेदेखि गाउँकै एकजना केटा जो मेरो पछि परिरहेको थियो, जहिले मसँग कुरा गर्न मेरो नजिक हुने धेरै कोसिस गर्थ्यो, तर मैले उसलाई कहिले पनि गलत नजरले हेरेको नै छैन र हेर्दिन पनि, चाहदिन पनि। तर हिजो उसले मलाई बाटोमा कुरेएर बसेको रहेछ। म हजुरसँग मजाले फोनमा कुरा गर्दै आफ्नो तालमा हिँडेको थिएँ, अचानक ऊ मेरो अगाडि आयो अनि म जसँग भएँ। हातबाट मोबाइल पनि भुइँमा खस्यो कालु, मोबाइलको डिस्प्ले गएको छ, फोन आएको थाहा हुन्छ तर कसको आयो थाहा हुँदैन, उठाउन मिल्दैन। मैले निराश हुँदै आँखाभरि आँसु लिँदै भने, सानो अब सब कुरा छोडा अनि झुट्न बोली भन, उसले तिमीलाई केही त गरेन। उनले भनिन्, धेरै कुरा भन्दै थियो, जबरजस्ती मेरो हात समाउँदै थियो, तर मैले उसलाई भने, यदि मलाई केही गरेर मात्र देखा, तेरो के हाल गरिदिन्छु, भोलि बिहान गाउँमा मुख देखाउन पनि लायक नहोलास, ख्याल गर। नामर्थ, साँझको बेला खुब आफ्नै गाउँको चिलीबेटीलाई बाटो छेकेर बस्न लाज लाग्दैन, पख, भोलि तेरै घरमा गएर तेरो परिवारसँग तेरो हरकतको बारेमा बताइदिन्छु, भनेर साफ साफ गाली गरिदिए। अनि त्यसपछि उसले मलाई छुन त के कालो, मसँग बोल्न पनि सकेको थिएन। कालो, मलाई गलत नसम्झनु है, म गलत कहिले पनि छैन, यो सब कुरा हजुरलाई भनेर राम्रो गरे या नराम्रो मलाई थाहा छैन, किनकि हजुरसँग केही पनि कुरा लुकाउन मन लाग्दैन मलाई, त्यसैले चाहे बाटोमा जहाँ जे भए पनि हजुरलाई कुरा नसुनाएसम्म मेरो मन शान्त नै हुँदैन। यो सब कुरा हिजो नै भन्छु भनेको थिएँ तर समय मिलेन, पछि हजुरले फोन पनि गर्नु भएन अनि मैले मिस कल गर्नको लागि मोबाइलमा हिजो ब्यालेन्स पनि थिएन। मैले भने, खोइ मैले के भनौँ के नभनौँ केही कुरै आएन, तिम्रो यो सब कुरा सुनेर सास नै रोकिएला जस्तो भयो, तिमी त्यहाँ अब त्यस्तो मान्छेहरूको सामु कसरी सुरक्षित हुन सक्छौ होला र, जस्तो लाग्न थाल्यो, जसलाई तिमीले चाहेकै छैनौ उसले तिमीलाई छुने हिम्मत कसरी गर्यो। उनले भनिन्, कालु चिन्ता नगर्नुहोस्, जबसम्म हजुरले मलाई माया गर्नुहुन्छ तबसम्म मलाई कसैले केही गर्न सक्दैन, यो मेरो जीव ज्यानमा हजुरले बाहेकहरू कसैले हात लगाउन सक्दैन, हजुरको प्रिय सानो त्यति धेरै कमजोर पनि छैन, थाहा छ नि हजुरलाई हिम्मत वाली छे, बिना गल्ती कसै सामु झुक्ने वाली डराउने वाली छैन, आफ्नो जनको सुरक्षा आफै गर्न सक्छे, हजुर ढुक्क भएर बस्नु कालो, मनमा धेरै कुरा नखेलाउनु, आफ्नो धेरै ख्याल गर्नु, अब केही दिन मोबाइलको डिस्प्ले नफेर्दासम्म अनलाइन आउन सक्दिन म। मैले भने, सानो सधैँ घण्टौ घण्टासम्म तिमीसँग फोनमा कुरा गर्ने बानी परेको छ, अब तिमी अनलाइन नआउँदासम्म यो मन कसरी सम्हालिन्छ होला। उनले भनिन्, कालु धेरै त भन्दिन, हजुर पनि कमाउन भनेर जानुभएको छ, त्यहाँदेखि डाइरेक्ट फोन गर्दा पैसा पनि धेरै लाग्छ होला, तर जे जस्तो भए पनि हजुरले मलाई दिनमा दुईचोटि, यदि दुईचोटि नभए एकचोटि जसरी भए पनि फोन गर्नुपर्छ है। मैले भने, तिमीले फोन गर्नु नभने पनि म आफै गर्छु, तिम्रो बोली नसुनेसम्म मेरो मन खुसी नै हुँदैन अनि मन खुसी नभए पनि मेरो काममा ध्यान नै जाँदैन सानो, त्यसैले काममा ध्यान लगाउन अनि मन खुसी बनाउन तिमीलाई फोन नगरी बस्न कहाँ सक्छु र म पनि, आखिर तिम्रो बोली सुनेर दिनको शुरूआत गर्ने बानी नै परेको छ। लगभग एक हप्ता जति म र पारू धेरै नभए पनि पहिला कुरा गर्ने समयमै थोरै थोरै भए पनि डाइरेक्ट फोनमै कुरा गरेर बितायौं।
एक हप्ता भरिमा मैले आफ्नो फेसबुक धेरै रचनाहरू लेखेर पोस्ट पनि गरेको थिएँ। पारूसँग धेरै कुरा गर्न नपाउँदाको पल सम्झेर पारूलाई धेरै याद गरेर लेख्ने गर्थे। मेरो हरेक शब्द शब्दमा पारूको लागि निकै माया मिसिएको हुन्थ्यो। मेरो रचना देखेर सबैजना अचम्म पढ्ने गर्थे। धेरैले कमेन्टमै भन्ने गर्थे, आखिर समीरको यति धेरै माया पाउने त्यो किस्मत वाली कोहली भनेर। जबसम्म पारू अनलाइन आइनन् तबसम्म मैले कसैको पनि कमेन्टको रिप्लाई गरेको थिएन, राम्रोसँग सबैको कमेन्ट पनि पढेको थिएन। एक हप्तापछि जब पारू अनलाइन आइन् तब मैले पोस्ट गरेका सबै रचनाहरू एक एक गरी पढ्न थालिन्। मैले लेखेको हरेक रचनाहरूमा एकजनाको कमेन्ट पहिला अस्ति शंकास्पद थियो। त्यो कमेन्ट गर्ने मान्छे पनि उही पहिलाकै थिइन्। त्यो कमेन्ट देखेर पारूको मन खोइ के भयो भयो, कति बेला म आउँछु अनि सबै भन्छु भनेर बसिरहेकी थिइन्। सायद रिसले आगो भएर मैले गरेको पोस्ट यस्तो थियो, प्रिय सानो धेरै भयो पहिला अस्ति बोल्न नपाएर, बिन्दास तरिकाले मनको कुरा खोल्न नपाएर, आजकल मलाई कहाँ जाउँ के गरौं भएको छ, हाम्रो चोखो माया एक आपसमा घोल्न नपाएर। जुन पोस्टमा आएको कमेन्ट, स्वार्थी कहिल्यै होइन तिम्रो निस्वार्थ मायामा रोएको छु, हर रात हर क्षण मैले तिम्रो तस्विरलाई मात्र छोएको छु, तिम्रो र मेरो निस्वार्थ मायामा गल्ती हुन्छ कहिले काहीँ, जति गाली गर्नु छ गर कान्छु, म त तिम्रै मायाको भोको छु। कमेन्टको लास्टमा नोट भनेर लेखिएको पनि थियो, गुरुजीको अगाडि चेलाको सानो प्रयास मात्र, ऋषानी माफ होस् है हजुर। म अनलाइन आउने बित्तिकै पारूले म्यासेज गर्न थालिन्। मैले फोन गर्दा पनि फोन काटेर म्यासेजमाथि म्यासेज गर्न थालिन्। त्यहाँ भएको कमेन्ट कपी पेस्ट गरेर भन्न थालिन्, बारम्बार यस्तो कमेन्ट किन आउँछ, हजुरको सम्बन्ध केही न केही थियो, होइन भने यति धेरै अधिकार जमाएर खुलेर कोही मान्छे बोलेको हुँदैन, अलिकति सोचेको हुन्छ, बरु भन्नुहोस् हजुरले उसलाई बोल्नै नसकेको हो भने म हजुरसँग कुरा नै गर्दिन, त्यो केटीले हजुरसँग कुरा गर्न धेरै खोजेकी छे, हजुरको गल्ती थियो या थिएन त्यो त मलाई थाहा भएन, तर विश्वासमा गर्दै गर्दिन, हजुरलाई आजसम्म धेरै विश्वास गरेको थिएँ, सबैको मन राख्नुहोस्, जोसँग कुरा गर्ने मन छ गर्नुहोस्, तर म अब अनलाइन आउँदिन कहिल्यै, पहिला भनेको थियो उसलाई ब्लक गर्नुहोस् आफ्नो आइडीदेखि भनेर, तर तपाईँले सक्नु भएन, ठिकै छ उसँग कुरा गरेर बस्नुहोस्, उसलाई खुसी बनाएर बस्नुहोस्। त्यस्तो कमेन्टहरू पढ्न सक्ने हिम्मत ममा छैन, त्यसैले अब उसलाई ब्लक गर्न सक्नु भएन मलाई ब्लक गर्नुहोस् म यही चाहन्छु, अब मलाई कसैसँग कुरा गर्नु छैन, हजुरले उसको मन दुखाउन चाहनु हुँदैन भने खुसीसँग भन्छु सरी, आजसम्म जे जति भयो हाम्रो कुराकानी अब यही छोडिदिनुहोस्, कालु हजुरदेखि टाढा हुन खोजेको होइन म, हजुर दुईजनाको बीचमा आउन नचाहेको मात्र हो, त्यसैले अब एउटा असल साथी मात्र सम्झिनुहोस्, मलाई भोलिदिनु भनेर भन्न त कसरी सक्छु र मैले। मैले जति सम्झाउने बुझाउने कोसिस गरे पनि केही उपाय नै लागेन। तिमीलाई विश्वास दिलाउनको लागि के गरौं भन, के कसम खानुपर्छ भन, तर उसँग मेरो केही सम्बन्ध छैन, बिद्धि गर्छु सानो, यति सानो कुरामा हाम्रो आजसम्मको सम्बन्धलाई दरापमा पार्ने काम नगर। उनले भने, मलाई कसैले त्यस्तै कमेन्ट गर्यो भने तपाईँले मलाई के सोच्नुहुन्छ, यो भन्नुहोस् कि हजुरलाई राम्रो लाग्छ। मैले भने, सानो नराम्रो लाग्नु स्वाभाविक कुरा हो, उसले कमेन्टको लास्टमा नोट पनि लेखेको छ त्यो पनि पढ, तर मलाई बुझ्ने कोसिस गर, तिमीलाई मेरो विश्वास लाग्दैन भने मेरो फेसबुक आइडी तिमीले पनि हेर्न सक्छौ, म कोसँग कुरा गर्छु कोसँग गर्दिन सबै थाहा पाउन सक्छौ। पारूको जिद्दी बानीको अगाडि त्यो दिन मेरो केही पनि लागेन, जति कोसिस गरे पनि पारूलाई सम्हाल्न सकिन, पारूले मसँग राम्रोसँग कुरै गर्न चाहिन, मेरो कुरा सुन्न पनि चाहिन, म जति बोले पनि कुनै फाइदा नै भएन। लगभग चार पाँच दिन पारू अनलाइन आए पनि मसँग नबोली बस्न थालिन्। मैले जति म्यासेज गरे पनि रिप्लाई नै नगरी बस्न थालिन्। फोन गर्दा पनि रिसिभ नगर्ने काटिदिने गर्न थालिन्। कहिलेकाहीँ फोन उठाएर कुरा गरे पनि म बिजी छु डिस्टर्ब नगर्नु है भनेर झर्किने गर्न थालिन्। पारूको यस्तो व्यवहार देखेर मेरो मन दिन प्रतिदिन टुक्रिँदै गएको थियो। पारूलाई म अनलाइन भएको र नभएको कुनै मतलब नै हुन छोड्यो। मैले जे लेखेर फेसबुकमा पोस्ट गरे पनि पारूको कुनै रियाक्सन नै भएन। एक दिन मैले धेरै म्यासेज लेखेर छोडे, ठिकै छ सानो, अब तिमीलाई म भएको र नभएको कुनै मतलब नभएपछि आखिर आफ्नो फ्रेन्ड लिस्टमा पनि किन राख्छौ, हटाइदिए त झन आनन्द हुन्थ्यो होला नि है भनेर म्यासेज लेखे। पारूले त्यो म्यासेज हेरिन् तर रिप्लाई केही पनि गरिनन्। त्यसपछि मैले पारूलाई म्यासेन्जर कल गरे, फोन उठेन, इमोमा कल गरे उठेन, बोटिममा कल गरे उठेन, डाइरेक्ट नम्बरमा कल गर्दा पनि उठाएनन्। फोन र म्यासेज गर्दा गर्दै म थाके।
सधैं जस्तै ड्यूटी जाने बेलामा एक दिन मैले पारुलाई मन्नलाई नलाई आफ्नो मनलाई रुवाएर कठोर बनाएर केही नभनी फेसबुकबाट हटाइदिए र आफू ड्यूटीमा गए। ड्यूटीमा गएको केही बेर पछि पारुको मिस्कल आयो। मेरो मन खुशी पनि भयो दुखी पनि भयो। खुशी पारुको मिस्कल आएर भयो भने दुखी चाहिँ त्यो बेला फोन गर्न सक्ने अवस्था नै नभएर तर पनि जसो तसो यताउति काम मिलाएर मैले पारुलाई फोन गर्न लागे।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा प्रिय सानुको यो अन्तिम भाग। तपाईलाई कथा यहाँसम्म आइपुग्दा कथा सकिँदा कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यसै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। वाचन भएको कथा प्रिय सानु तपाईँले रेडियो मार्फत सुन्न भ्याउनु भएन, छुटाउनु भएको छ भने तपाईँले अब यस कथालाई युट्युबमा गएर पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर प्रिय सानु शीर्षकको कथा खोज्नु भयो भने भेट्न सक्नुहुन्छ र आफूलाई पाएको पर्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। यति राम्रो कथाको लागि लेखक ध्रुव कुंवरजीलाई धन्यवाद र यति जसम्म कथा सुन्नुभयो तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दै अर्को साता फरक किसिमको कथा उपन्यास लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ, नानीको आज जन्मदिन पो हो। हाउ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ, 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-10-50

0: सामूहिक निमन्त्रणा दोलाखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी कमनध्वज बुढाथोकी सैनध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलाखा हार्दिक निमन्त्रणा। दोलाखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत धामी तेज बहादुर बस्नेत पुजारी प्रेम बहादुर बस्नेत लेख बहादुर बस्नेत रामकृष्ण बस्नेत केदार बस्नेत कृष्ण बहादुर बस्नेत देवराज बस्नेत सीताराम बस्नेत धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलाखा। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट साधो बाटो चोकमा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
6: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? ल हिँड जाउँ त्यतै।
8: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने
6: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।
8: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
9: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851206007।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: भने के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
7: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
6: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
8: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
8: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
9: रात छिपिँदैछ बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला तर एकपटक याद गर्नुहोस् त
10: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो
9: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
10: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
9: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
10: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
9: तपाईँको परिवारका सदस्य

पर्यो अनिखेरि जब यस्ता किसिमले गरिकन घाँसहरू मुजो पर्यो अनिखेरि हरेक किसिमका जुन त्यस्ताको रूपहरू लिन्छ अनिखेरि त्यो पानी अनिखेरि जब त्यस्तो भइसकेपछि अनि ती चिजहरू अनि त्यो प्राणीले जो अनिखेरि खाइन्छ महाराज प्राणीले खाइन्छ अनि कस्तो त मानिसहरूलाई भने अब कुन कुन अब अनाज हुँदाखेरि मानिसलेहरू खाइयो अनिखेरि अब त्यस्तो फलफुलहरू भएपछि प्रत्येकहरूले खाने अनिखेरि उतापट्टि घाँस भएपछि जुन उतापट्टि गाई वस्तुहरूले खाने अनि अब त्यस्तै किसिमले गरिकन उतापट्टि हरेक किसिमका चिजहरू त्यो कुन कुन चिजहरू बनिएको छ त्यो चिजको आहार कुन चिजको हो अनिखेरि त्यो चिजले खाइन्छ अनिखेरि जब त्यसरी खाइसकिसकेपछि उपरान्त अनिखेरि त्यसको त्यो सार तत्त्वबाट के हुन्छ वीर्य बन्दछ महाराजहरू वीर्य बनिसकेपछि उपरान्त अनिखेरि त्यसै वीर्यबाट अनिखेरि त्योपट्टि शुक्राणु जो अनिखेरि जो हुन्छ महाराज अब शुक्राणु अनिखेरि त्यो शुक्र किटहरू भइसकेपछि अनिखेरि त्यो अनिखेरि शरीरमा प्रवेश उतापट्टि शरीरमा जो पसेर त्यहाँबाट अनिखेरि अनि त्यो भइसकेपछि त्यहाँबाट अनिखेरि उता शरीर बन्दछ महाराज हेर्नुहोस् जब त्यस्तो हुन्छ अनिखेरि जो पति पत्नीको संयोग अर्थ संयोग जो कर्मले गरिकन जो स्त्री जातिको जो गर्भमा गएर भइसकेपछि उपरान्त त्यहाँबाट फेरि गर्भाशयमा अनिखेरि जब त्यसरी बस्दछ अनिखेरि बसिसकेपछि उपरान्त त्यहाँबाट अनि पछि त्यसले जन्म लिन्छ महाराज हेर्नुहोस् अनिखेरि शरीर यस्ता यस्ता किसिमले गरिकन बन्दछ ल्याएर त अनिखेरि यो शरीर बन्नलाई गाह्रो पो छ त सजिलो छैन अनिखेरि त्यस्तो जो गाह्रो अब यति मात्रै गाह्रो होइन अब यहाँ त कति गाह्रो गाह्रो अब त्यसमा लगेर त उतापट्टि जो 360 टुक्रा जो हड्डीहरू छन् ती हड्डीहरू कुन चाहिँ जो शरीरमा कानेर कति लाग्ने कानेर कति लाग्ने अनिखेरि त्यो मिलाएर जो राख्नेलाई जो गाह्रो छ महाराज अब त्यस्तो गरेर पहिला जो छाला ओछ्याइसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि अब ती हड्डीहरू जो मिलाएर राख्नु पऱ्यो अब हातका हड्डी कस्ता किसिमका छन् कति लामा अथवा कति छन् के हो त्यो मिलाएर राख्नु पऱ्यो कुन हड्डी कहाँ लाग्छ कुन हड्डी कहाँ लाग्छ गोडाका भयो त्यस्तो किसिमले गरिकन अरू जो पछाडि मेरुदण्डकाहरू भयो अनिखेरि जस्तो जो करङहरू आदि इत्यादि गरिएका सारा सम्पूर्ण चिजहरू त्यसरी भइसकेपछि त्यहाँबाट अनि ठक्क त्यो भयो त्यहाँबाट अनिखेरि जब त्यसरी भइसकेपछि त्यहाँ उताबाट जो मासुले लेस्यो त्यो चाहिँ ल्याउन हालेको हो जो मासु त्यहाँबाट नसाले अनिखेरि जेल्यो त्यो चाहिँ धागो हो अनिखेरि धागाले त्यहाँबाट अनि त्यसलाई बाँझ्याले अरू पारेको हो महाराज अब जब त्यस्तो भइसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि त्यहाँ अरू सबै कुरा भयो चाहिँ छालाले मुहरू त्यहाँबाट अनिखेरि जालहरू भयो चिप्राहरू भयो कानेगुजीहरू भयो बिरियहरू भयो अनिखेरि मोत्राहरू भयो अनिखेरि कानेगुजी आदि इत्यादि गरेका जो चिजहरू अनिखेरि सबै कुरा राख्नु पऱ्यो विचार राख्नु पऱ्यो अनिखेरि उतापट्टि हरेक किसिमले गरिकन त्यस्ता त्यस्ता सारा सम्पूर्ण चिजहरू यहाँ तयारी पारेर अनिखेरि मात्र जो यसरी यो शरीरहरू बन्द छ र अनिखेरि यसले जो कामहरू गर्नुपर्छ यस्ता किसिमले जो बनिएको शरीर हामीले नाश नपारौँ खेर नफालौँ महाराज अब यो बेकारमा जो खेर फालिदाले गर्दाखेरि ठुलो नोक्सान हुन्छ अनिखेरि हजुर हाम्रो गति पनि बिग्रिने नोक्सान पनि हुने ल्याएर त अब कत्रो जो ज्ञान कत्रो शिक्षा दीक्षाहरू कति जो आफूले लिने अर्कालाई दिने हरेक गर्ने परोपकारहरू गर्ने ल्याएर त अनि जम्मा व्यास ऋषिले जम्मा 18 पुराण सृष्टि गर्नुभयो तर उहाँले दुईटा कुरा मात्र भेटाउनु भएछ अनिखेरि 18 पुराणेषु व्यासाय कथितम् अनिखेरि परोपकार पुण्याय पापाय परपीडनात् ल्याएर त यो जति 18 पुराणमा अनिखेरि अब दुईटा कुरा भन्दा बाहेक अरू केही पनि छैन अरू त्यस्तै छ कथा छ कुनै हाँस्ने छ कोही पनि छ महाराज अब कोही त्यसै त्यो लाग्ने छ अरे भने जुन मुख्य मुख्य मेन कुरा चाहिँ कति दुईटा मात्र छ अनिखेरि पुण्य खोज्ने मान्छेले अर्काको परोपकारै गर्नुपर्छ महाराज हेर्नुहोस् अर्काको परोपकार गरेपछि त्यो पुण्य प्रशस्त मात्र हुन्छ महाराज मानिसको मात्रै होइन यस्ता गाई वस्तु बाख्रा जो भेडा हरेक किसिमको जो कुखुरा परेवा इत्यादि माछा यस्ता भ्यागुताहरू भए हरेक किसिमको जलचर पानीमा बस्ने चिजहरू भए अनि यस्ता यस्ता किसिमको जो चिजहरूको सम्पूर्णको जो परोपकार गर्नुपर्छ महाराजहरू परोपकारले पुण्य दिन्छ अनिखेरि अर्कालाई जो पीडा दियो भनेदेखि त्यहाँबाट त्यसले जो लोके गर्छ पाप लाग्छ महाराज अनिखेरि मनको जो पीडा वचनको पीडा कर्मको पीडा अनिखेरि केही पनि जो दिनु हुँदैन हे महाराज हेर्नुहोस् यस्ता यस्ता किसिमले गरिकन जो गर्नुपर्दछ हे सौनक आदि नामहरूको 88,000 ऋषिहरू हो भनेकन अनि यो शरीरले यस्तो यस्तो किसिमको जो कर्महरू गर्दछ भनेर भन्ने इत्यादि कुराहरू ल्याइकन स्वर्णिम भएका राजा जन्मेजयलाई वैशम पाण्डे नामरेका गुरुले बताउनु भएको र अनिखेरि सौनक आदिलाई सुत पौराणले बताउनु भएको अनिखेरि अब जुन सबै किसिमका कथाहरू हुन् शैली कथाहरूले

र हाम्रा आदरणीय श्रोता महानुभावहरूले यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले जो धर्म धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्ति भगति चार किसिमको फल मिलोस् भनेर भन्ने र अढैया शनिश्वरहरू शान्ति हुन्, साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का बराबरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने अनिखेरि यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश महापुराण अनि अब यो हरिवंश महापुराण यो जुन हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षम यस्तनयम कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते दैवेस्तनयम कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुयु सुवारा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान भक्तको जय।
2: हरिमाया शिवकोटी।

से जन्म भयो बल्ल सत्सङ्ग गएन मनुष्य जन्म पाएको सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसङ्गतको सङ्गतले गर्दा